0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छै।
1: तपाईँले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
2: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर।
1: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
3: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चुडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
2: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपराइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98195480 01 र 98686 49140।
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
6: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी विकास चापागाई सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 17 गते आइतबार, सन् 2026 मे 31 तारीक, अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि।

0: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर,
2: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप,
3: लाभकर बढेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भने बजार भाव बढ्ने चिन्ता,
4: विकासको लागि भनेर के कुराहरू देखिन्छ।
5: अब हामीले बढाउँ जनतालाई असर पर्यो, नबढाउँ हामीलाई असर पर्छ,
6: त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ।
2: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष,
3: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि, आर्सेनल पराजित।
1: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
2: काया कैरनमा अब खबरको सिलसिला। नेपालमा बढ्दो बजेट घाटा र चालू खर्चको चापले सार्वजनिक ऋण दायित्व बढ़ाइरहेको छ। हरेक वर्ष सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण दायित्व मात्रै होइन, सावा ब्याज भुक्तानीमा हुने खर्च समेत उच्च दरमा बढ़िरहेको छ। यसले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा जटिलता बढ़ाउँदै लगेको देखिन्छ। आउँदो आर्थिक वर्ष 83-84 नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 34 खर्ब बराबर पुग्ने भएको छ। सरकारले आउँदो आर्थिक वर्षमा 6,57,00,000,000,000 सार्वजनिक ऋण परिचालन तथा 3,18,00,000,000,000 ऋण भुक्तानी गर्न छुट्याउने लक्ष्य लिएको छ। साथै 56,00,000,000,000 विदेशी विनिमय दरमा हुने परिवर्तनले घाटा हुने अनुमान गरिएको छ। पूरा ऋण प्राप्ति र सावा फिर्तापछि नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 34,18,77,00,000,000,000 रूपियाँ बराबर पुग्ने सरकारको प्रक्षेप छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण 29,75,04,00,000,000 पुगेको सरकारी तथ्याङ्क छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा 30,29,00,000,000,000 सार्वजनिक ऋण पुग्ने अनुमान छ। आगामी वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच आजको कान्तिपुर दैनिकले बजेटले बढ़ाउला लगानी र उत्पादन शीर्षकको खबर छापेको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम अर्थात अधिक तरलता छ। देशको विदेशी मुद्रा संचित अहिलेसम्मकै धेरै पुगेको छ, तर लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला पनि आउँदो आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। अस्ति शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्ले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाई छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्र पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्नुहुन्छ, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन्, किनकि लगानी वृद्धिका लागि एकद्वार नीति पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन् तर नतिजा आउन सकेको छैन। अर्थतन्त्र लामो समयदेखि शिथिल छ। ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्। यसैबीच सरकारले बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन। अहिले करयोग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट मार्फत घोषणा गरे अनुसार साउन 1 शून्य प्रतिशत 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्च स्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। उदाउँदो मार्केट राइड सेयरिङको नेपालमा वार्षिक लगभग 20 अर्ब रूपियाँ बराबरको कारोबार हुने गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका निर्देशका अनुसार राइडर भ्याटमा दर्ता हुनु नपर्ने तर राइड सेयरिङ प्लेटफर्ममा दर्ता हुनुपर्ने बताउनु भएको छ।
3: सरकारले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था विद्यालय अथवा कलेजमा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गर्नुभएको थियो। यो निर्णय पुनर्विचार गर्न अभिभावक विद्यार्थी संगठन निजी शिक्षण संस्था स्वास्थ्य संस्था संचालक उपभोक्ता अधिकार कर्मीले सरकारलाई आग्रह गरेका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष केशव पुरीले सार्वजनिक शिक्षामा बजेट कटौती गर्दै शिक्षाको बोझ अभिभावकमाथि थुपार्ने नीति सरकारले लिएको गुनासो गर्नुभएको छ। निजी अस्पताल संचालकहरूको संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट नेपाल अफिनका अध्यक्ष डाक्टर प्रदम खड्का कर थुपारेर सरकारले जनतालाई राहत दिन खोजेको भन्दै व्यङ्ग्य गर्नुभएको छ। निशुल्क पाउनुपर्ने शिक्षा र स्वास्थ्यलाई थप महँगो बनाउने नीति सरकारले लिएको आरोप छ। आजको कान्तिपुरमा खबर छ।
2: सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मरमत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। इन्धन आयात बापत भन्सार बिन्दुमा यी कर संकलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 को आर्थिक अध्यादेश मार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो। देशमा शुरूमा 10% कर लगाउने उल्लेख गरिएकोमा शनिबार हिजो त्यसलाई सच्याएर प्रति लिटर 10 रूपियाँको दरले हरित कर लगाउने व्यवस्था उल्लेख गरिएको छ। यसअघि 1200 मेगावाटको बुढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि डिजल पेट्रोल प्रति लिटरमा पूर्वाधार कर बापत 10 रूपियाँ संकलन गर्दै आएको थियो। पछिल्लो समय पश्चिम एसियाली देशमा भएको अर्थात मध्य पूर्वमा भएको युद्धका कारण इन्धनको मूल्य महँगो हुँदै गएपछि सरकारले पूर्वाधार करमा 5 रूपियाँ छूट दिएर लिटरमा 5 रूपियाँ मात्रै संकलन गर्दै आएको थियो। यस्तै सड़क मर्मत दस्तुर बापत पेट्रोल प्रति लिटरमा 4 रूपियाँ र डिजलमा लिटरमा 2 रूपियाँ संकलन गरिँदै आएको छ। हरित कर बापत पेट्रोल र डिजल प्रति लिटरमा 1-1 रूपियाँ संकलन हुने गरेको छ। अब भन्सार बिन्दुमा एउटै हरित कर शीर्षकमा कर संकलन हुनेछ। गोर्खापत्र दैनिकले खबर छापेको छ। काया कैरनमा बजेट बारे उद्योगी व्यवसायी र उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुख कुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर, निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरोकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप, इन्धनमा अबदेखि एकीकृत कर लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, आर्थिक वर्ष 2083-84 को बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकै वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अस्ति शुक्रबार बजेट वाचन गर्दै गर्दा उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्। बजेटले गैर आवश्यक नेपालीको लगानी, डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना जस्ता सुधारका कार्यक्रम अघि सारेको छ, तर पूँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजार मैत्री भन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन्। एकातिर सरकारको पूँजी बजार सुधार र आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कातर्फ पूँजीगत लाभकर अर्थात क्यापिटल गेन ट्याक्स बढ़ाउने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढ़ाएको छ। बजेट मार्फत सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर वृद्धि गरेको छ, यससँगै एफपीओ तथा प्रिमियर मूल्यमा जारी हुने शेयरबाट प्राप्त नाफामा समेत 10% कर लगाउने व्यवस्था गरिएको छ।
2: सरकारले अस्ति आर्थिक वर्ष 83-84 को बजेट सार्वजनिक गर्यो। यो बजेटले मध्यम वर्ग, उद्योगी व्यवसायी र सरकारी कर्मचारीलाई केही उत्साहित बनाएको छ, तर न्यून वर्ग लक्षित बजेट आउन नसकेको अहिले टीका टिप्पणी भइरहेको छ। बजार भाव बढ़ने र निम्न वर्ग थप महँगीको चपेटामा पर्ने चिन्ता पनि उत्तिकै छ। ललितपुरका केही उद्योगी तथा व्यवसायी र नागरिकलाई साथी सम्झना महर्जनले सरकारले ल्याएको बजेट बारे तपाईंलाई कस्तो लाग्यो भनेर सोध्नु भएको छ।
4: केशव प्रसाद अधिकारी, मसला उद्योग हो, घर साटोबाट। बजेट अब केही त ठिक ठाकै छ, राम्रै छ। अब जुन उद्योगको लागि भनेर छ 50 युनिट भन्दा बढ़ीलाई चाहिँ कर लाउने भनेर छ नि, त्यसको लागि चाहिँ हामीलाई चाहिँ असर पर्ने भयो, त्यो चाहिँ सरकारले ध्यान दिनुपर्ने हुन्छ। अब 50 युनिट भन्दा बढ़ी कर लाउने बित्तिकै हाम्रो त 50 युनिट भन्दा माथि जान्छ, अब त्यसको लागि अब ज्याला बढ़ाउनु पर्ने हुन्छ, पिसानी ज्याला बढ़ाउनु पर्ने हुन्छ होइन, अब त्यसको लागि त ठूलो असर पर्छ। ज्याला बढाउँदाखेरि जनतालाई असर पर्यो, 50 युनिट भन्दा बढी कर तिर्दाखेरि त हामीलाई असर पर्ने हुँदा अब त्यसको लागि चाहिँ सरकारले ध्यान दिनु पर्यो, जनतालाई असर पर्यो। अब हामीले बढ़ाउँ जनतालाई असर पर्यो, नबढ़ाउँ हामीलाई असर पर्छ, हामीले नाफा बढ्दैन, अब जसरी पनि असर परिहाल्छ, अरू त ठिक ठिकै देखिन्छ हेर्दाखेरि।
5: म डाक्टर वंशदीप शर्मा खरेल, म आयुर्वेद चिकित्सक हो, घर काभ्रे पलाञ्चोक, अहिले काठमाडौँ ट्राभल एरिया। दुर्गम क्षेत्रका विकासको लागि भनेर के कुराहरू देखिन्छ, त्यसमा अलिकति उत्साही नै देखिन्छ। राष्ट्र सेवा कर्मचारीहरूको तलब वृद्धिको कुराहरू पनि उत्साहजनक मानिन्छ। सेक्टरल हिसाबमा म आयुर्वेद डाक्टर भएको हुनाले नेपालमा कम्तीमा पनि 4-5 क्षेत्रहरू, जस्तो पानीको क्षेत्र, जडीबुटीको क्षेत्र, पर्यटनमा हस्पिटालिटीको क्षेत्र, त्यस्तै गरेर अर्को चाहिँ जुन ग्रामीण क्षेत्रहरू छन् तिनीहरूमा एग्रिकल्चरलाई कसरी डेभलप गर्ने भन्ने कुरो अलिक गर्न त गर्न खोजेको पनि भेटिन्छ, ठाउँ ठाउँमा एड्रेस पनि छ, तर यिनीहरूलाई अलिक डिप फोकस गरेको होइन कि जस्तो पनि लाग्छ।
6: सबै पछि राम्रो लाग्यो, अब के अरे काम गरे अनुसार तलब पायो होला, के लाग्यो घुस नखाइदियो हुन्छ पैसा भरेको राम्रो नि होइन छैन कोही छैन हाम्रो सरकार जाइयो
7: आयुष बानिया हाम्रो घर पूर्व विराटनगर धेरै कुरा राम्रो लाग्यो उहाँको तलब बढाइदिने भएछ जस्तै राम्रो छ नि सबै काम कामदार मान्छेहरूको त्यस्तै लागिरहेछ सबै राम्रो छ उहाँको काम गरिरहेछ राम्रै काम गर्दै हुनुहुन्छ ठिकै छ
8: मेरो नाम चाहिँ विशाल बलामी हो मेरो कुलेखानी मकवानपुर वडा नम्बर 2 राम्रो भन्दा नि अलिकति नराम्रो पनि लागिरहेछ नराम्रो अब यस्तो हामी पनि बेरोजगारी मान्छेहरूलाई नि अब सरकारी जागिर चाहियो सरकारी जागिर पनि हामीलाई नि पाउनु पर्यो
9: प्रतीक डङ्गुल स्वयम्भू मेरो चाहिँ अहिले कन्ज्युमर इलेक्ट्रोनिक्सको बिजनेस छ यता कुमारीपाटीमा इमेज इलेक्ट्रोनिक्स नाम गरेको बिजनेसलाई नै तोकेर पनि एउटा हायर पर्चेस भन्ने जुन इएमआईको जुन प्रोसेस छ अहिले चाहिँ तपाईँको कन्ज्युमर इलेक्ट्रोनिक्समा अथवा विद्युत युज हुने आइटमहरूमा चाहिँ तपाईँको अलिकति गभर्मेन्टले फोकस गरेर त्यसलाई चाहिँ सजिलो बनाइदिएको छ अहिलेसम्म चाहिँ तपाईँको सुन्दा नागरिकताको भरमा भन्यो तर अनेक डिटेलहरू भर्ने पर्ने त्यो अलिकति समस्या थियो त्यो चाहिँ अब अलिकति सहज बनाइदिने कुरा पनि आएको थियो अर्को भनेको चाहिँ जुन तपाईँको भ्याट रिटर्नको कुरा छ त्यो चाहिँ मैले स्पष्ट बुझेको छैन किनभने कन्ज्युमर भन्दा पनि हामी त अब एज अ सेलर हेर्दाखेरि चाहिँ त्यस्तो बेनिफिट चाहिँ सेलरलाई चाहिँ छैन कन्ज्युमरलाई चाहिँ बिजनेसमा पर्चेस गर्नु भएको रहेछ भए चाहिँ 13% ठाउँमा पेमेन्ट गर्दाखेरि 10% चाहिँ क्लेम पाउने हुने भयो त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ
10: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
12: हाम्रा सेवाहरू
13: ओपिडी सेवा
12: विशेषज्ञ ओपिडी सेवा
13: निशुल्क औषधि वितरण
12: सशुल्क फार्मेसी सेवा
13: फिजियोथेरापी सेवा
12: अकुपंचर सेवा
13: योग परामर्श सेवा
12: क्रियाकल्प सेवा
13: पूर्व कर्म पञ्चकर्म सेवा
12: छार सूत्र सेवा
13: जलौका सेवा
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-2403
14: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको ज्यान जाने गरेको छ। सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदैछन्। सुर्तीजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा 35% भन्दा बढ्न सकेको छैन। सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कड़ा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढ़ाएको जानकारी दिनुभयो। उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनुभयो। डाक्टर देवकोटाका अनुसार युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानूनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर 1,20,000,000,000 भन्दा बढ़ी मानिसले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थ प्रयोग गर्छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुहुन्छ। उहाँले सुर्ती नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धूम्रपानमा इलेक्ट्रोनिक चुरोट, भेप, निकोटिन पाउच जस्ता नयाँ उत्पादनले नयाँ पुस्तालाई आकर्षित गरिरहेको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत फैलाइने भ्रामक प्रचार र आकर्षक विज्ञापनको प्रभावबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रमलाई विस्तार गर्न आवश्यक देखिएको छ। निकोटिनको लतमा फस्त युवा पुस्ता आजको गोरखा पत्रमा खबर छ।
2: अब विदेशको खबर। किशोरावस्थामा पर्याप्त निन्द्राको खाँचो हुन्छ तर मोबाइल फोनमा झुण्डिरहने बानीले किशोर किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ। नयाँ अध्ययन अनुसार अमेरिकाको आधाभन्दा बढ़ी किशोर किशोरीहरू राति 10 बजेदेखि बिहान 6 बजेको अवधिमा 1 घण्टा वा त्योभन्दा बढ़ी समय आफ्नो फोनमा बिताउँछन्, जबकि अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकाडेमी अफ स्लिप मेडिसिनले किशोर किशोरीलाई हरेक रात 8 देखि 10 घण्टा सुत्न सिफारिश गरेका छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका बालरोग विज्ञानका सह प्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम नागाटाले अध्ययनमा सहभागी आधाभन्दा बढ़ी किशोर किशोरीले मध्यरातमा अर्थात 12 बजेदेखि 4 बजेको अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताउनुभयो। पर्याप्त निन्द्रा नहुँदा मानिसलाई विभिन्न तरिकाले असर पर्न सक्छ। किशोर अवस्थामा मस्तिष्क र शरीरको विकास भइरहेको हुन्छ, त्यही कारण निन्द्राको कमीले विकासमा समस्या निम्त्याउँछ। राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निन्द्रा नपुग्दा चिन्ता, थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानको निष्कर्ष रहेको छ।
3: अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले चीनसँग खेल्दैछ। खेल अहिले बिहान 7:15 मलेसियाको क्वालालम्पुरमा शुरू हुनेछ। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ, तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेल नेपालका लागि छनौट यात्रामा निर्णायक मानिएको छ। त्यस्तै एसियाली खेलकुद पुरूष टी20 छनौटमा नेपालले आज 7:15 चीनसँग खेल्दैछ। सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो खेलमै चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
2: खेलकै अर्को खबरमा फ्रान्सेली क्लब प्री सेन्ट जर्मेन पीएससीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा भएको खेलमा पीएससीले इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी मार्फत भएको हो। खेलको 6 मिनटमै काई आडवेजले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको 65 मिनटमा ओस्मान डेम्बेलेको पेनाल्टी मार्फत पीएससीले बराबरी गोल फर्कायो। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लीगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पीएससीले यस वर्ष पनि उपाधि जित्न सफल भयो। अब केही खबर संक्षेपमा। काठमाडौँको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर काठमाडौँको भद्रकाली घर भएका गणेश कार्कीलाई पक्राउ गरेको हो। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितको गरगहना लुटपाट भएको थियो। त्यही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जड़ीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
3: भारतको उत्तर प्रदेशको कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा उद्धार गरिएका 453 नेपालीमाथि अनुसन्धान शुरू गरिएको छ। उद्धार गरिएका सबैलाई हिजो बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो। प्रहरीका अनुसार उद्धार गरिएका मध्ये वास्तविक पीड़ित र नेटवर्क सञ्चालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ।
2: र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। लामिछाने सहितको 4 सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा घोषणा गरेका छैनन्। सत्तारूढ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। काया कैरनमा अब पालो उखानको,
3: भन्नु भने मुख मैलो, नभनु भने रित्तो थैलो।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य
3: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर,
2: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप,
3: लाभ कर बढेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भन्ने बजार भाव बढ्ने चिन्ता,
2: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष,
3: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि, आर्सेनल पराजित।
2: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन, बजेटले निम्न एवं गरीबलाई राहत पुर्याउन नसकेको एवं कर्मचारीको तलब बढ़ाएको विषयसँग सम्बन्धित छ। यहाँ एकजनाले बजेट 83-84 हेर्दैछन्, उनी आबुई भन्दै तर्सिएर चिच्चाएका छन्। यो तर्सिएको आवाज सुनेपछि सरकारी कर्मचारी जस्ता देखिने व्यक्तिले भन्दैछन्, डर लाएर होइन कर लाएर कराएको हो क्या, क्यार्नु बेलैमा सरकारी जाहिर खावे, आज यसरी तर्सिनु त पर्दैन थियो नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: वा मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: रेडियो भेरी एफएम 98.6 92.4 मेगाहर्ट्ज।

0: दैलेखमा पेट्रोलियम उत्पादनका लागि पहल थालिँदै व्यावसायिक उत्खननका लागि दोस्रो चरणको सम्झौता गर्ने सरकारको तयारी।
1: कर्णाली छोरी सम्मेलन वीरनगरमा शुरू। कर्णालीका 79 स्थानीय तहका लोपन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरू सहभागी।
0: पश्चिम क्षेत्रमा वर्षा भएपछि गर्मी घट्यो, अझै केही दिन वर्षा कायम रहने मौसमविदहरूको अनुमान।
1: र कर्णाली प्रदेश मेयर कप फुटबलमा सुर्खेतको चौकुनेको विजय शुरूआत, गुल्बाकोटमाथि 5-3 गोल अन्तरको जित।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। तपाईँले हामीलाई दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको खानी तथा भूगर्भ विभागले जनाएको छ। व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वेबीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको हो। चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका 1 जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सम्पन्न गरेको छ। व्यावसायिक उत्पादन शुरू गर्न लागेको विभागले सरकारसँग आवश्यक समन्वय गरिरहेको परियोजनाका निमित्त प्रमुख धर्मराज कर्ताले बताउनुभयो। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा भएका विभिन्न नमूना परीक्षणले नेपाललाई करिब 50 वर्षलाई पुग्ने मिथेन ग्यास रहेको पुष्टि गरेको छ। परियोजना सफल भए इन्धन आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागले जनाएको छ।
0: कर्णाली छोरी सम्मेलन शुरू भएको छ। सम्मेलन अवधिभर कर्णालीका 85 छोरीहरूले आफ्ना जीवन संघर्षका कथा प्रस्तुत गर्ने आयोजकले जनाएको छ। लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा छलफल गरी सम्मेलनबाट आएका निष्कर्षलाई तीनै तहका सरकार समक्ष सुझाव प्रस्तुत गरिने आयोजक ज्योति फाउण्डेशनले जनाएको छ। ज्योति फाउण्डेशनले विगत 1 वर्षदेखि संचालन गर्दै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालले सम्मेलन 2 दिनसम्म संचालन हुने बताउनुभयो। सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहेको छ। हरेक स्थानीय तहबाट 2-2 छोरीहरू सहभागी हुने कटुवालले बताउनुभयो। राउटे, राजी, कुसुन्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित 250 भन्दा बढ़ी सहभागिता रहेको छ।
1: गर्मी बढ़ेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि पानी परेपछि केही शीतलता भएको छ। लुम्बिनीदेखि पश्चिम तर्फको तराईका जिल्लामा वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मध्य बागमती, गण्डकी र कर्णाली प्रदेशका सबैजसो ठाउँमा पानी परेको छ। कोशी, लुम्बिनी, सुदूरपश्चिममा पनि केही ठाउँमा पानी परेको छ। पानी परेपछि तराई मधेसको गर्मी निकै घटेको छ। कैलाली र कञ्चनपुरमा भने वर्षा नहुँदा गर्मी कायमै भएको छ। देशका धेरै सो ठाउँमा सक्रिय वर्षा गराउने मौसम प्रणाली पश्चिमतर्फ रहेको छ। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने अनुमान गरेको छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसूनको वर्षा भइरहेको छ। हिमाल तथा उच्च पहाड़ी तथा तराई भेगका समेत धेरै ठाउँमा केही दिन मेघगर्जन, वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको सरकारले जनाएको छ। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ हावाहुरीका घटनाहरू बढ़न सक्ने भएकाले सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ। आज 7 प्रदेशमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
0: जुम्लाको हिमा गाउँपालिका वडा नम्बर 3 जोगीबाडा र नागमा गमगढ़ी राजमार्ग जोड्ने मोटरे बल पक्की पुल शिलान्यास भएको छ। वर्षौंदेखिको पहल स्रोत सुनिश्चितता नहुँदा बन्न नसकेको पुल कर्णाली प्रदेश सरकारले स्रोत सुनिश्चितता गरेपछि पुल निर्माण हुन लागेको हो। जुम्ला प्रदेशसभा खका सांसद टेकराज पसाईले पुलको शिलान्यास गर्नुभएको छ। पूर्वाधार विकास कार्यालय जुम्लाले पुलको स्रोत सुनिश्चितता भएपछि काम अगाडि बढ़ाएको जनाएको छ। पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूप बहादुर रावलले पुल 6,34,00,000 रूपियाँ लागतमा बन्ने बताउनुभयो। पक्की पुल 40.84 मिटर लम्बाई र 6 मिटर चौडाईको हुनेछ। पुल निर्माणका लागि ठेक्का सम्झौता पनि भएको छ। हिमा नदीमा पुल नभएका कारण वर्षौंदेखि जोगीबाडा सहितका स्थानीयले शास्ति भोग्नु परेकोमा अब पुल बन्ने भएपछि खुशी भएका छन्।
1: हुम्लाको चंखेली गाउँपालिका 2 देउली बजारमा रहेको महादेव माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा भत्काइएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ती संरचना हटाउन अनुरोध गरे पनि सम्बन्धित व्यक्तिले अठेर गरेपछि जेसीबी प्रयोग गरेर घर टहरा हटाइएको हो। चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल साईले विद्यालयको जग्गामा करिब 20 वर्ष अघि निर्माण गरेका 24 घर टहरा हटाउने कार्य सम्पन्न भएको बताउनुभयो। ढुङ्गा माटोले बनेका तथा जस्ता पदार्थले छाएका ती घर टहरा विद्यालयको स्वामित्वमा जग्गामा निर्माण गरेका थिए। विद्यालयको जग्गामा घर निर्माण गरिएपछि साना बस्ती नै बसेको थियो। अतिक्रमण गरी घर बनाउने अधिकांश स्थानीयको वडा नम्बर 2 गर्खा गाउँमा पुर्ख्यौली घर समेत रहेको बताइएको छ। घर संरचना हटाएपछि उनीहरू आफ्नो पुरानो वासस्थानतर्फ फर्किएका छन्। घर टहरा भत्काएपछि गाउँपालिकाले भग्नावशेष हटाउने र जमिन समयाउने काम समेत गरिरहेको छ। अब यो जग्गा विद्यालयले शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चित्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाई हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको

0: सय 98480 27590।
1: बाँके बर्दिया दाङ ओ रोल्पा जिल्लाका सार्वजनिक निकायमा भ्रष्टाचार जन्ने कसुर फिलक थाहा पहिलसे वा कौनो राष्ट्र सेवक कर्मचारी से घुस रिस्पट माग कर्लसे निम्न ठेगानामा उजुरी करिए।
2: सम्पर्क नम्बर कार्यालय प्रमुख 98583488, सूचना अधिकारी 98585478, ओ फोन नम्बर 081550626, 550627, फैक्स नम्बर 081550426।
1: 24 घंटा संपर्क कर सेक्जी नाम मोबाइल नम्बर 98585453488, साथ ही पैसा निलग्ना नम्बर 107 म समेत संपर्क कर भी। ओ कार्यालय के ईमेल CIAA@gmail.com। अख्तियार दुरुपयोग अनुसंधान आयोग का कार्यालय बुटवल, संपर्क कार्यालय नेपालगंज बाँके।
0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेखमा पेट्रोलियम उत्पादनका लागि पहल गरिँदै व्यावसायिक उत्खननका लागि दोस्रो चरणको सम्झौताको तयारीमा सरकार, कर्णाली छोरी सम्मेलन वीरेन्द्रनगरमा हिजोदेखि शुरू, कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँके खबर। बाँके शिक्षा शिक्षा आयोजनालाई सरकारले आगामी आर्थिक वर्ष 83 लागि 2,55,00,000,000 बजेट विनियोजन गरेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बाँकेमा निर्माणाधीन आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि करिब दुब्बर बढ़ी बजेट विनियोजन गरेको हो। अर्थमन्त्री डाक्टर सोनी मुवागले शिक्षा शिक्षा आयोजनाका लागि 2,55,00,000,000 विनियोजन गरेको घोषणा गर्नुभयो। चालू आर्थिक वर्ष 82-83 आयोजनाले 1,57,00,000,000 बजेट विनियोजन गरेको थियो। आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब 1,00,000,000,000 बढ़ी बजेट विनियोजन भएको बताउनुभयो। उहाँले हाल आयोजना अन्तर्गत डुडुवा शाखा नहर निर्माण तीव्र गतिमा अघि सारिएको बताउनु भएको छ। यस्तै सिडनिया प्रसेनीपुर र अकल घरवा शाखा नहरका लागि ठेक्का सम्झौता भई निर्माण कार्यलाई गति दिएको उहाँले बताउनुभयो। गुरुवा गाउँ र अकल घरवा उपशाखा नहर तथा पूर्वी नहरका लागि बाँकै समस्या निर्माणका लागि आवश्यक पूर्व तयारीका कामहरू पनि जारी रहेको शाहले बताउनुभयो। बाँकेको राप्ती सुनारी गाउँपालिका 2 अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाका खेतीयोग्य जमीनमा वर्षभरि सिंचाई सुविधा पुर्याउने उद्देश्यसहित यो आयोजना कार्यान्वयनमा ल्याइएको हो। आर्थिक वर्ष 2062-63 शुरू भएको आयोजना संशोधित गुरु योजना अनुसार आर्थिक वर्ष 89-90 भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहर मार्फत राप्ती नदी पश्चिम क्षेत्रका 33,766 हेक्टर सिंचाई जमीनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य रहेको छ।
4: बाँकेको राप्ती सुनारी गाउँपालिका 7 निर्माणाधीन स्थायी तटबन्धनको बाँकेका प्रमुख जिल्ला अधिकारी सहित उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा उच्च अधिकारीहरूले निर्माण कार्यको प्रगति समीक्षा गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ। 2 वर्ष अघि राप्ती नदीमा आएको बाढ़ीले तटबन्ध भत्काएपछि त्यो क्षेत्रमा कटान र डुबानको समस्या बढ़ेको थियो। त्यसपछि स्थानीयले स्थायी तटबन्ध निर्माणको माग गर्दै आएका थिए। गत वर्ष कटान नियन्त्रणका लागि बाँस र बालुवाका बोराको सहायताले अस्थायी तटबन्ध निर्माण गरिएको थियो। प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङले वर्षा र बाढ़ीको जोखिम शुरू हुनु अघि नै तटबन्ध निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताउनु भएको छ। आगामी असोजसम्म 500 मिटर लामो तटबन्ध निर्माण सम्पन्न गर्ने लक्ष्यसहित साईमा दुर्गा जेबीले करिब 5 करोड़ रूपियाँ लागतमा गत वर्ष

0: ठेक्का सम्झौता गरेको थियो।
1: भव्य सिंचाई आयोजनाको 77 किलोमिटर पुल मूल नहर मध्ये 71 किलोमिटर निर्माण सम्पन्न भएको छ। निर्माण गर्न बाँकी रहेको 6 किलोमिटर मूल नहर निर्माण तीव्र गतिमा भइरहेको छ। हर्दियाको 36,000 हेक्टरमा सिंचाई गर्ने उद्देश्यका साथ यो नहर निर्माण भइरहेको छ। आयोजनाका अनुसार हालसम्म 337 किलोमिटर शाखा र प्रशाखा नहर पनि निर्माण भइसकेका छन्। पूर्वतर्फका मूल नहर शाखा र प्रशाखा नहरको निर्माण सकिएको छ भने पश्चिमतर्फका 7 शाखाको 22 किलोमिटर नहर निर्माणाधीन रहेको छ। भविष्यका आयोजनाका सूचना अधिकारी शेखरनाथ नेपालीले पूर्वतर्फको नहर निर्माणको काम सकिएको बताउनुभयो। उहाँले बाँकी मुख्य काम भनेको पश्चिमतर्फको गुलरिया नगरपालिका क्षेत्रकोमा रहेको भन्दै केही स्थानमा जग्गाको मुआवजा पनि दिन बाँकी रहेको बताउनुभयो। सिंचित क्षेत्र संघसंघको अन्तर्गत बबई नदीमा हालसम्म 31 किलोमिटर तटबन्ध निर्माण भएको छ। अझ 9 किलोमिटर तटबन्ध निर्माण गर्न बाँकी छ। सूचना अधिकारी नेपालीले सिंचित क्षेत्रको सुरक्षाका लागि साना खोलामा समेत तटबन्ध निर्माण, बाँध निर्माण तथा आवश्यकता अनुसार भइरहेको बताउनुभयो। भव्य सिंचाई आयोजनाका निर्देशक गोपाल शर्माले हालसम्म 28,000 हेक्टरमा सिंचाई सुविधा पुर्याइएको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिंचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01542176007 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा विन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। यो हो रेडियो टाइगर 90.2 MHz।
10: ममयन सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-40।
11: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँग

0: थिए, चालक सहित तीनजनाको उपचार पाइरहेको छ।
1: फेरि खबरमा अब लागौं खेल खबरतर्फ। सुर्खेतको वीरेन्द्र नगरमा जारी प्रथम मेयर कप फुटबलमा सुर्खेतको चौकुने विजयी शुरूआत गरेको छ। हिजो बिहान भएको रोमाञ्चक खेलमा चौकुने गाउँपालिकाले गुरुबाकोट नगरपालिकालाई 5-3 गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको हो। वीरेन्द्र नगर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतले उम्लाको सिमकोटलाई 3-1 गोल अन्तरले हराएको थियो। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी 13 टीम सहभागी छन्। संघका अध्यक्ष प्रमोद हमालले प्रतियोगिताका विजेताले 4,00,000 र उपविजेताले 2,00,000 नगद पुरस्कार पाउने बताउनुभयो। प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई विभिन्न 7 विधामा जनै 15,000 दरले बेस्ट अवार्ड प्रदान गरिनेछ। यस्तै अनुशासन प्रवर्धन गर्ने फुटबल टोलीलाई 10,000 पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
0: एसियाली खेलकुद महिला टी20 चरणको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। सेमिफाइनलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको छ। नेपालले दिएको 127 लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर लक्ष्य भेटाएको। मलेसियाका एल्सा हन्टरले 48 रन बनाउनु भयो भने नेपालका रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले 2-2 विकेट लिनुभयो। कुलालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: दैनिकमा पेट्रोलियम पदार्थ उत्पादनका लागि पहल गरिँदै व्यावसायिक उत्खननका लागि दोस्रो चरणको सम्झौताको तयारी।
1: कर्णाली छोरी सम्मेलन वीरेन्द्र नगरमा शुरू। कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरू सहभागी।
0: पश्चिम क्षेत्रमा वर्षा भएपछि गर्मी घट्यो, अझै केही दिन वर्षा कायम रहने मौसमविदको अनुमान।
1: र कर्णाली प्रदेश मेयर कप फुटबलमा सुर्खेतको चौकुनेको विजयी शुरूआत। गुरुबाकोटमाथि 5-3 गोल अन्तरको जित। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
2: यस टाइमसका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाओ।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?

0: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि। जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-2229 र 98-605-22-229।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कथाको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो, कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफर बाटो छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9851-72681 र 9861-64-24650।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: यो हो रेडियो टाइगर 910.2 MHz।

0: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण श्रीदेव सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादी बाह्र राशि फल र तपाईँसँगका विशेष कुराकानी, ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयास गरिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पण आज भोलि रेडियो संखुव सभाको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ। हामी तीन दिनबाट हामी खानबारी संखुव सभामा आएर तपाईँहरूको चिना बनाउने, चिना हराउने, तपाईँको ग्रह शान्ति गर्ने तयारी गर्नेदेखि लिएर सबै कुरामा हामी तपाईँसँग ढुक्क भएर आएका छौं। धेरै सज्जनहरूलाई एउटा के भइरहेको छ भने गुरूदेव केही दिन बस्नुहुने कि नहुने भन्ने मान्छेलाई अनिलता भइरहेको छ। तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो संघको सभा भोजपुरबाट भने हामी अब केही दिन रहनेछौ, तर अलिक चाँडो गरेर आउनुहोला है। फेरि बस्नुहुन्छ भने ढुक्क भएर चाहिँ घर नबस्नुको लागि पनि अनुरोध गरे र घरमा ग्रह शान्ति गर्नेको लागि तयारी अवस्थामा तपाईँहरू आउनु भएको छ भने सम्पर्क गर्नुहोला। हामी खानपारी र भोजपुर यो यानि कि संखुव सभा र भोजपुर जिल्लाका सजनहरूको घरमा आएरै हामी तपाईँको म आफै आएर ग्रह शान्ति गर्ने कार्यक्रम पनि हामीले तयारी गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयास गर्छौ। हामी खानबारीमा चाँदनी चौकबाट थोरै पूर्वपट्टि तपाई होटल होराइजनमा मलाई भेट गर्न सक्नुहुन्छ। धेरै अत्तालिनु भएको छ, फोन गर्न नआउने आमा बाबाहरू पनि आउनु भएको छ, गुरुलाई धेरै बेर खोजे भन्नुभएको छ हिजो पनि अस्ति पनि, त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन। कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाँदनी चौकमा आउनुहोला। चाँदनी चौकमा आइसकेपछि होटल होराइजन सम्झिनुहोला, त्यहाँ कहाँनिर पर्छ भनेर भन्नुहोला। घरमा छोराहरूलाई छोरीहरूलाई कपीमा त होटल होराइजनको नाम लेखेर लिएर आउनुहोला। त्यहाँ आएर चोकमा त्यो नाम देखाउनु भयो भने तपाईँलाई कहिलेकाहीँ बुवा आमाहरू अलि वृद्धहरूलाई नाम नआउन सक्छ। कपीमा लेखेर घरबाटै तयारी अवस्थामा आउनुको लागि अनुरोध गर्छु। अलि धेरै आत्तिनु भएको छ, नआत्तिनुहोला। आइसकेपछि आधी घण्टा एक घण्टा भने प्रतीक्षारत रहनु तपाईँको लागि राम्रो हुन्छ जस्तो लाग्छ मलाई। कार्यक्रम ज्योतिष दर्पणमा यिनै जानकारीहरू दिएँ र तपाईँलाई अबको क्रममा भने कार्यक्रमलाई टिर्ने गरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज जेठ महिना हो, आज 17 गते आज आइतबार। तदनुसार ईस्वी सन् 2026 आज मे 31 तारिक नेपाल सम्मत 1146 सन् अलार्थ रौद्र नाम संवत्सर उत्तरायण श्री सूर्य उत्तरायण रहेको छ। ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज पूर्णिमा तिथि 20:34 पला दिनको 1:24 महिनेसम्म उपरान्त भने प्रतिबद्ध रहनेछ। अनुराधा नक्षत्र रहेको छ यतिखेर 26:41 पला दिनको 3:51 महिनेसम्म। सिद्धियोग 1:10 पला बालकरण 53:03 पला आज आनन्दादि युगमा भने मृत्यु युग रहेको छ। आजको निर्माणको समय 34:16 पला बिहान सूर्योदय 34:16 पला निर्माण हुँदा सूर्योदय भने 5:11 मिनटमा रहेको थियो। साँझ सूर्यास्त 6:53 मिनटमा रहनेछ। आज धूम्रपान रहित दिवस रहेको छ, हाम्रो लागि सौभाग्यको दिन हो। धूम्रपान स्वास्थ्यको लागि हानिकारक मात्रै होइन, शास्त्रले पनि हानिकारक मानेको छ। सुरभि नाम गरेको गाईको रगतबाट उत्पन्न भएर भनौँ न एउटा वृक्ष बनेको हो, त्यस कारणले गर्दा श्रुति खाने मान्छेलाई गौ हत्याको दोष लाग्छ भनेर विद्वानहरूले भन्ने गरेको मैले तपाईँलाई धेरैचोटि रेडियोबाट जानकारी गराइसकेको छु। जजल्ले श्रुति खानुहुन्छ, जजल्ले धूम्रपान गर्नुहुन्छ, आजकै दिनबाट यो धूम्रपान रहित दिवस मनाउँदै गर्दा स्टेजमा आएर धूम्रपानले यसो गर्छ उसो गर्छ भन्ने, स्टेज पछाडि गएर चुरोट बिडी खाने गर्ने चाहिँ परम्परा छ प्रायमा, त्यो परम्परा हटोस् र तपाईँहरूलाई शुभकामना छ। अर्को कुरा, स्कूलमा पढाउने गुरुहरूले भनौँ न अब शिक्षकहरूले धुम्रपान स्वास्थ्यको लागि हानिकारक हो भन्दै गर्दा घरमा आएर आफैले चुरबिडी खाने पनि गरेको देखिएको छ, खैनी खाने पनि गरेको देखिएको छ। घरमा आमा र बाबाले छोरालाई बाबु खान हुँदैन है भन्ने, आफू चाहिँ त्यहीँ बसेर खाइरहेको पनि देखिएको छ। यी सबै कुराहरूबाट वञ्चित रहेर हामी पहिले आफू सज्जन हुनु निकै जरुरी हुन्छ। हामी सज्जन भएनौ भने हाम्रा सन्तान कसरी सज्जन हुन्छन्? त्यसो भएको हुँदा तपाईँ हामीले नै आफूले आफूलाई नै सज्जन बनाउने प्रयास गरौं। धुम्रपान रहित दिवसको धेरै धेरै मंगलमय शुभकामना व्यक्त गर्छु। कार्यक्रम ज्योतिष दर्पणमा अबको क्रममा भने पालो रहेको छ ग्रहगोचर। ग्रहगोचरमा यतिखेर सूर्य वृष राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर वृश्चिक राशिमा रहेका छन्। मंगल मेष राशिमा छन् भने बुध ग्रह मिथुन राशिमा छन्। बृहस्पति कर्कट राशिमा छन् भने शुक्र ग्रह यतिखेर मिथुन राशिमा, बुध पनि मिथुन राशिमा, शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँलाई जानकारी गराउँ राशिफल। राशिफल तपाईँको दिनले कसरी व्यतीत हुन्छ, हामी आजको लागि तपाईँको घरमै बसी बसी राशिफल तपाईँको राशि अनुसार हुन्छ। तर कतिलाई राशिफल थाहा छैन, एकचोटि फोन गर्नुहोला। दिउँसो यिनै नम्बरमा फोन गरेर मेरो राशि के पर्छ भनेर जानकारी पनि लिनुहोला। अहिले त हामी अलिकति खाँचबारी शङ्खुव सभामा छौं, अलिक व्यस्त छौं। सकभर राशि चेक गर्न अहिले फोन नगर्नुहोला, हामी भरतपुर पछि फोन गर्नुहोला। चिनाहरू हेर्नु परेको छ भने, खाँचबारी आउनु परेको छ भने फोन गर्नु। हामीले पहिले तपाईँहरूलाई फोन नगरेको नआउनु है भनेको अर्थ चाहिँ, हामीले हिजो अस्ति हामीले जसले फोन गर्नुभएको थियो फोनबाट सम्पर्क हुनेको पनि हेरियो, एक दुईजना अरू पनि आउनु भएको थियो। अब चाहिँ फोन गर्नुभयो गर्नुभएन भनेसँग सरकार राख्न परेन। जसले मलाई भेट्न मन गर्नुभएको छ, खाँचबारी शङ्खुव सभा आउन पाएको पर्छ सम्भावना छ भने आउनुहोला। तर अलि बिहानै घरबाट हिँड्नु है, अलि बिहानै हिँड्नु भयो भने पालो आइहाल्छ भन्दै अब क्रममा भने तपाईँको राशिले के भन्छ। सबैभन्दा पहिलो मेष राशिको लागि सामान्यतया स्वास्थ्यले केही दुःख दिन सक्ने योग छ, विशेष हनुमानजीको कृपाको लागि ओम हम हनुमते रुद्रात्मकाय हुम जप गर्नु। आर्थिक क्षेत्रमा ठिकै रहनेछ भने प्रशंसा भने राम्रो छ। अलिकति तपाईँको लागि काममा सकारात्मक ऊर्जा प्राप्त छ, सरकारी जागिरमा शुभ लक्षण देखिएको छ भने नयाँ ठाउँको पनि घुमफिर गर्ने योग छ। प्रेममा सफलता मिल्नेछ, बोली मिठो हुनेछ तर रिस भने धेरै कडा हुन सक्छ, सम्बन्ध सुधार भएर जानेछ। बोलीले गर्दा काममा अवरोध आउन सक्ने योग छ, तपाईँले बोलेका कामहरूले गर्दा अलिकति केही अप्ठ्यारो स्थिति आउन सक्छन्। पञ्चम स्थानको चन्द्रमा विद्यामा राम्रो रहेको छ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्छ, लामो दूरीको यात्राहरूबाट पनि सहज हुने योग देखिन्छ। उन्नति र प्रगतिको लागि वातावरण असाध्यै राम्रो छ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ, लामो दूरीको यात्राहरूमा सहज हुने योग देख्न सकिन्छ। तुला राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुनु आजको लागि धेरै राम्रो कुरा रह्यो। तुलाको लागि धनस्थानमा रहेको चन्द्रमाले आर्थिक क्षेत्रमा उन्नति गराउँछ, पशु र चौपायबाट मनुष्य धनार्जन गराउनेछ। यात्रा शुभ छ तर चिसोको समस्याले सताउन सक्छ, पैसाहरू लेनदेनमा विशेष ध्यान दिनु, पैसा खर्च बढ्ने योग छ। नगरेका काम अधुरै रहनेछन् तर स्वास्थ्यमा भने केही समस्या आइपर्न सक्छ, तपाईँको अरूले कुरा काट्न सक्ने भएकाले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु भयो भने शुभ हुन्छ। लामो दूरीको यात्राहरूबाट सहज हुन्छ, तपाईँले सोचेका कामहरूबाट पनि सफलता मिल्ने योग राशिमा संकेत देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर र राम्रो रहेको छ, मन परेका व्यक्तिहरूसँग भने भेटघाटको सम्भावना शुभ छ। अन्त्यमा मीन राशि हुनेको लागि काममा सफलता मिल्नु आजको लागि असाध्यै राम्रो दिन रह्यो, मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ, स्वास्थ्यमा सुधार, पठन पाठनमा मन जाने योग रहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 3742 76 1।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा उपस्थित छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म म तपाईँहरूसँग रहनेछु अनि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास मलाई दिइरहेको छु। तपाईँ यतिखेर कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ, मलाई थाहा छ कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। दुईटा नम्बर छन्, नम्बर मजाले नोट गर्नुहोला, 98453 97 658 र 98142 73 601 सिधा फोन गर्नुहोला। कति अरे नम्बर 98453 97 658 र 98142736 01 सम्पर्क भने गर्न सक्नुहुन्छ। आज हामी अलिक धेरै फोनमा तपाईँसँग कुराकानी गर्नेछौ। कोही चाहिँ यहाँ हुनुहुन्छ, राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवासभादेखि, नाम के भन्नुभयो?
1: पुष्पराज कार्की।
0: पुष्पराजी कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: म धनदेवी नगरपालिकामा छु।
0: हामी कहाँ छौँ थाहा पाउनु भएको छ कि छैन
1: हजुर?
0: हामी कहाँ छौँ अहिले थाहा छ कि छैन हजुरलाई? हजुर हजुर, पुरै थाहा पाउनु भएको रहेछ। अनि धर्मदेवीबाट कोही मान्छे आउने केही सल्लाह भएको छ कि छैन चिनाएर आउन?
1: त्यो त मलाई थाहा भएन गुरु, म चाहिँ अलिकति बाहिर छु, धर्मदेवी नै छुइनँ
0: हजुर।
1: त्यसले गर्दाखेरि अब पहिला त्यति नै भन्दा त धेरै ट्राई गरिरहेको गुरु
0: है, भगवान्को नामले यति फोन प्रत्यक्ष रूपमा कुराकानी भयो होइन?
1: हजुर हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ?
1: खोजको बारेमा हेर्नु भनेर
0: हजुरको फोन अलिकति भित्र बस्नु भएको छ नि, बाहिर आएर बजिनु भयो, अलिकति घरिघरि घरिघरि अड्केको छ। छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2068 साल
0: हजुर,
1: साउन 32 गते।
0: 68 सालको साउनको 32 गते के बार पर्यो?
1: बुधबार गुरु, 32 भनेको मैले 3 र 2 32 भनेको 22 गते भनेर पनि बुधबार ठ्याक्कै मिलेर 22 कति गते हामीले 3 र 2 32 चाहिँ भनेको गुरु।
0: 32 गते भनेको म शान्तिको दिन भनौँ होइन?
1: हजुर हजुर, बुधबार 11:55
0: 11:55 जन्म, बिहान कि बेलुका?
1: बिहान।
0: बिहान कुन जिल्लामा भयो जन्म चाहिँ?
1: तेह्रथुम जिल्लामा भएको।
0: तेह्रथुम जिल्लामा है
1: हजुर।
0: यो छोरीको लागि राशिको नाम 2068 श्रावण 32 गते अगस्तको 17 तारिक होइन त
1: हजुर।
0: राशिको नाम चाहिँ उत्तर भाद्रपद नक्षत्रको दोस्रो पावबाट थबाट थम कुमारी नाम आउँछ। मेन राशि हुन्छ चौथीको दिनमा जन्म भएर ईश्वर लग्न तुला, तुला लग्नको मालिक शुक्र, शुक्र गएर पराक्रम एकादश स्थानमा गएर बस्यो। यसलाई लग्नेश लाभ भावस्ते बहुलावन बितो जन, धेरै कमाउने अरे पैसा, राम्रो आमदामी गर्ने रे भनेर शास्त्रले भन्छ है। अहिलेको लागि अलिकति ग्रहमा यो छोरीको लागि भने यतिखेर तपाईँको छोरी 15 वर्ष आउनु भएको छ है, 18 वर्षसम्म राम्रै छ, 18 वर्ष पछाडि चाहिँ अलिकति सङ्कट लाग्नेछ। अहिलेसम्मको लागि पढाइमा राम्रो छ, कर्म बलवान छ अनि राजयोग युक्त छ। दशौं घरमा सूर्य चन्द्रमाको सूर्य बुधको युतिले राजयोग बनाइदियो, तर धनस्थानमा राहु छ, कहिले कहिले स्वास्थ्य बिग्रिन्छ। बोली चाहिँ असाध्यै कडा है, छुच्चो है,
1: बोली त छोड्दिन्न गुरु।
0: अब के गर्ने त, अब भन्नु त, यो राहुले हो नि, फेरि मुखमा गएर राहु गएर बसेको छ, अलिक गाह्रो पार्छ है। ग्रहको शान्ति गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुहोला, धेरै कुरामा राम्रो हुन्छ है त
1: हजुर। पढाइमा चाहिँ कस्तो छ अरे गुरु?
0: मैले भनिसकेँ, पढाइमा राम्रो छ, अलिक बोली चाहिँ राम्रो भएन कि, अलिक राम्रो बोली चाहिएन
1: हजुर हजुर
0: है
1: हजुर। बुवा आमासँगको सम्बन्धहरू कस्तो हुन्छ?
0: बुवा आमासँग राम्रै छ, बुवाको पनि राज्य परेको छ बुवाको घरमा, आमा अलिकति कम कम बोल्ने, अलि कम कम बोल्ने हुँदैन, मनमा कुरा राख्ने क्या, आफ्नो मनमा भएका दुखे छो प्रष्ट नखोल्ने होइन।
1: हजुर,
0: अरू के छ विशेष जिज्ञासा?
1: अरू दाजु दाजु त छैन नि, भाइसँगको सम्बन्ध कस्तो हुन्छ भविष्यमा?
0: दाजुभाइसँगको सम्बन्ध राम्रै छ, नराम्रो छैन, ग्रहहरू ठिक छन्, आनन्द छ है।
1: ए हुन्छ गुरु, हस् हस्,
0: राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यतिखेर खानबारीबाटै सम्पर्क भयो। जो जहाँबाट हुनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ भने रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि पनि तपाईँहरूसँग हामी जोडिन्छौं र आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै हामी तपाईँहरूसँग जोडिने प्रयास गरिरहन्छौं। यतिखेर आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। जय श्री कृष्ण, राधे राधे।
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म कालीकोट जिल्लाबाट सावित्रा उपाध्याय।
0: सावित्रा उपाध्याय कालीकोटबाट?
2: हजुर।
0: कालीकोट कुन गाउँमा हुनुहुन्छ?
2: यता राजकोटमा।
0: राजकोट कालीकोटको सबैभन्दा ठुलो नगरपालिका होला होइन?
2: हजुर।
0: मानमा भन्दा ठुलो होइन राजकोट?
2: हजुर, मानमा भन्दा अलिक माथिबाट देखिने।
0: हजुर, अहिले कसको बारेमा हेर्नुहुन्छ?
2: म आफ्नै बारेमा गर्छु।
0: साल महिना गते समय भन्नु त?
2: 2062 साल। मङ्सिर महिनाको 23 गते।
0: मङ्सिर महिनाको 23 गते
2: बिहार बेलुकाको 5:23 कालीकोट जिल्लामा।
0: 5:23 कालीकोट जिल्लामा बिहान कि बेलुका?
2: बेलुका
0: भनेको बास समय हो। कालीकोटमै जानु भएको? 62 सालमा अनि मङ्सिरको 23 गते बिहार जन्मिनु भयो। राशिको नाम के छ? सेविका छ कि सेती माया छ?
2: मेरो यही नै छ, सावित्री नै छ।
0: नाम त फरक आयो त, सेविका नाम आउँछ, कुम्भ राशि हुन्छ। 12 माङ्गलिक छ, प्रेम विवाह हुने प्रेम पर्ने खालको योग देखिन्छ। पर्यो यहाँबाट 12 माङ्गलिक छ, प्रेम त पर्नु पर्छ यतिखेर, कि तपाईँले मलाई झुटो बोल्नुभयो? ए परेर छुट्यो, अहिले फेरि परिरहेछ त? विद्यास्थानमा राहु छ, विद्यास्थानमा राहु छ, पढाइमा एकदम कमजोरी हुन्छ तपाईँको है। अब यो राहु विद्यास्थानमा दृष्टि गरेको छ, राहु दृष्टि विनश्यति, राहुले देखे पनि सखा पार्छ, विनाश गर्छ है। राहु दृष्टि विनश्यति सर्वनाशाय राहवे, राहुको एकदम विशेष ध्यान दिनु। अहिले शनि चलिरहेको छ, यो 13 वर्षदेखि यता चलेको शनि हो, यो शनि 32 वर्षसम्म चल्दैछ र अझ 22 वर्षदेखि फेरि संकट चल्दैछ, झन खराब आउँदैछ दिनहरू। अहिले अब 1 वर्ष पछाडि अब तपाईँहरू 21 हुनुभयो, 22 वर्ष पछाडि संकट पनि थपिन्छ, शनि सँगसँगै छँदैछ। 12 माङ्गलिक छ, नरिसाउनु होला, आजदेखि रिसाउने काम बन्द गर्नु, घाटा तपाईँलाई हुन्छ, जति रिसाउनु भयो त्यति तपाईँलाई घाटा हुन्छ, बुझ्नु भयो नि? त्यसो गर्नु होला। अरू सब ठिकठाक छ? दाजुभाउसँग कुरा ठ्याक्कै मिल्दैन, आमा बुवासँग राम्रै छ, आमासँग अझ असाध्यै प्यार गर्नुहुन्छ, बाबासँग भन्दा पनि, विशेष गरी शनिको शान्ति गर्ने, पूजापाठ गर्ने, राजयोग परेको छ, सरकारी जागिरमा प्रयास गर्नुभयो भने सम्भावना राम्रो छ, तर शनि संकटको बेला बेलामा शान्ति गर्नुभयो भने सम्भव छ, नभए फेरि हुँदैन है त। वास्तुहरूको लागि ठिकै छ, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा कालीकोटबाट हामीले प्रत्यक्ष रूपमा कुराकानी गर्यौं। हामी यतिखेर तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारी दिन्छौं। छोटो मिठो कुराकानी गरेर सबैसँग फोनमा कुराकानी गर्ने वातावरण रेडियोबाट मिलोस्, सबैलाई शुभकामना छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? भोजपुरको कुलुङबाट हिजो मान्छे हेराउन आउनु भएको थियो, तपाईँ कहाँनिर पढ्नुभयो, के नाम हो तपाईँको? निरु लुइटेल। रेडियो सुन्नु भएको छ अहिले पनि?
2: रेडियो सुनिरहेको छु।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले कहाँ सुन्ने गर्नु भएको छ? आज कसको बारेमा हेर्ने? मम्मीको बारेमा, मम्मीको साल महिना गते समय भन्नु त?
2: मम्मीको 2012 साल हजुर, अनि माघको 12 गते अनि दिउँसो 12 बजे
0: हजुर,
2: अनि यही भोजपुर।
0: तपाईँ एकचोटि मलाई त मम्मीको चिनाको फोटो हाल्नु पर्यो, यहाँ तपाईँको मिल्दैन यो। मलाई एकचोटि अब तपाईँले कुरो बङ्गीतिर नलाग्नु होइन, हच्चाको घरमा हेराएर अर्थ छैन क्या हजुर। तपाईँको मम्मीको चिना त छ होइन? भनेपछि तपाईँले एकचोटि मलाई दिउँसो फोन गर्नु पर्यो, यो तपाईँको ठ्याक्कै 12 बजेको जन्म हुँदैन, तपाईँले त्यहाँ यसो मिलाएर हजुर एकचोटि एकजनाको चेक गरेपछि नहेर्ने, फेरि फोन गर्नु ल। त्यही भएर समय ट्याक्क भएर फोन गर्नुपर्छ। राधे राधे राधे श्याम भनिदिनु त, कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा भोजपुरबाट कुलुङबाट राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौँ। यतिखेर हामी शङ्ख वा सभामा छौँ, सबैलाई थाहा भइसकेको छ। तर मलाई कतिले के भन्नुभएको थाहा छ, गुरु तपाईँको फेसबुक हेरेर थापाको रेडियो सुन्न छोडेको थिएँ क्या भन्नुहुन्छ। भनिदिनु है तपाईँको गाउँमा गुरुदेव आउनु भएको छ अरे खानबारीमा, चाँदनी चोक नजिकै होटल होलाइजनमा हुनुहुन्छ अरे, लु जानु है जाने मनलाई, फेरि भयो थाहा पाएन नभन्नु, गुरु इटेरी पुगेछ फेरि कहिले आउने भनेर फोन नगर्नु भनिदिनु सबैलाई। अलिक समस्या यो छ, आज कमेन्ट छ खोटाङ्गे मगर भाइले राधे राधे गुरु भन्नुभएको रहेछ। राधे राधे त भन्नुभएको छ राम्रो छ। खानपारीको बसाई कस्तो हुँदैछ नि गुरु भन्नुभएको छ राम्रो छ। गुरु खोटाङ्गे एफएममा गीत बजिरहेको हुन्छ तर कार्यक्रम आउँदैन किन हो भनेर गाउँबाट गुनासो आयो, खास कुरा के हो र गुरु भन्दिस आभारी हुने थिए। राधे राधे भन्नुभएको छ वेदना मगरले कमेन्ट गर्नुभएको रहेछ। आज अब गीत बज्यो कार्यक्रम बजेन भने केही न केही समस्याहरू हुन सक्छ, यसलाई म बुझौँला। यतिखेर अवसा भट्टराई लेख्नुहुन्छ, राधे राधे गुरु, सिन्धुलीको फिकल गाउँपालिका 5 हो, ज्योतिष दर्पण कार्यक्रम आउँदैन त एफएम नै नलागेको हो कि, रेडियो ओखलढुङ्गा र रेडियो खोटाङबाट कार्यक्रम नसुनेको पनि 15-20 दिन जति भयो गुरु भन्नुभएको छ। अब रेडियै आएको छैन भने कार्यक्रम नआउन सक्छ, अब रेडियोमा रेडियोमा गीत बजेको छ कि छैन, खोटाङ एफएममा गीत बजेको छ कि छैन भनिदिनु पहिले, ओखलढुङ्गामा अरू अरू कार्यक्रम आएर ज्योतिष कार्यक्रम नआएको हो कि, रेडियो बन्द भएको हो, अप्सराजी पक्कै पनि कार्यक्रम सुन्नुभयो होला, जानकारी भर्खरै गराउनु महत्व पढ्ने छ है त। नवीन देवकोटा श्री गुरु चरण सरोज जनि जन्मुख र सुधारी वरुण रघुवर विमन सुधारीको फलाचारी बुद्धिहीन तन जानिके सुमिर पवन कुमार बल बुद्धि विद्यान देव हो मोहि हराउ कलेश्वर गुरूजी राधे राधे। म तपाईँको नियमित श्रोता नवीनराज देवकोटा कालीकोट जिल्लाबाट तपाईँको कार्यक्रम रेडियो बजाएसम्म रेडियो नयाँ कर्णाली एफएम 102.8 मेगा हजुर सनातन रेडियो नेटवर्क अनलाइनबाट नियमित रूपमा सुनिने गर्छु। गुरुदेव भन्नुभएको छ धन्यवाद छ। पहिले हनुमान चालिसाको दुआ लेख्नुभयो, सबैले आज हनुमान चालिसा पढौँ है। श्री गुरु चरण सरोज हरजन जन्मनमुख र सुधारी वरुण रघुवर विमल सुधायको फलाचार बुद्धिहीन तन जानकी सुमिर पवन कुमार बल बुद्धि पितादेव मय हरौ कलेश विकार जय हनुमान ज्ञानी गुण स्वागत जय कप्सि तिमलो गौजागर रामदूत तत्त्वपल राम अञ्जनी पुत्र परमसुराम सबैले पढौँ न। आज अर्को गुरु थाहा छ हनुमान चालिसा छ नि हामीसँग हातबारीमा लिएर आएका छौँ, टन्ने 100 पुग्छ हनुमान चालिसा शुद्ध गीताको पुस्तक चाहिँ पाइदिन। अष्टजन्द पनि छ, कुमकुम चन्दन पनि छ, तपाईँले घरमा पूजा गर्दा त्यो अविज्ञसरी प्रयोग गर्ने होइन क्या, कुमकुम चन्दन अष्टगन्ध चन्दन प्रयोग गर्नु कति राम्रो हुन्छ। एक महिना तपाईँले घरमा कुमकुम चन्दन र अष्टगन्धले पूजा गर्नुभयो भने तपाईँले जिन्दगीभरि त्यो अविज्ञसरी छोड्नुहुन्न क्या, त्यस्तो राम्रो हुन्छ त्यो चन्दन। त्यही चन्दन लाउनु त तपाईँ भगवान्लाई पूजा गरेर त्यही चन्दन मजाले निधारमा लेपन गर्नु त कति राम्रो हुन्छ। आहा त्यो पनि हामीले तपाईँलाई दिन ल्याएको छौँ, किन्नु पर्दैन, फ्रीमा निशुल्क हो है। तर एकजनालाई एउटा भन्दा पाइदिनु नि, फेरि धेरै त हामीले पनि सम्भव छैन नि त, सबैलाई एक एक झोला दिन त सम्भव हुँदैन होइन, त्यसो भए हामीले तपाईँलाई देखाउनको लागि ल्याएको हो, यो लानुहोस् है पूजा गर्नुहोस् भन्ने एकचोटि घरलाई राख्नुहुन्छ, तपाईँलाई मनपर्छ फेरि त्यही किन्नुहुन्छ, अनि तपाईँको घरमा सधैँभरि लक्ष्मीको वास हुन्छ। कुमकुम चन्दनले पूजा गर्ने मान्छेकोमा लक्ष्मीले कहिले पनि छोड्दैन, तर आएको बेला गुरु मलाई पनि दिनुहोस् त भन्नु पर्यो नि, अब कसले माग्छ कसले माग्छ मलाई के थाहा हुन्छ। हनुमान चालिसा पनि पाठ गर्नु पर्यो, सबैले आउनुभएका सबैले हनुमान चालिसा लिएर जानुहोला, सबैले पढ्नुहोला लगेर। त्यही पनि छोड्दैन, तर आएको बेला गुरु मलाई पनि दिनुहोस् त भन्नु पर्यो नि, अब कसले माग्छ कसले माग्छ मलाई के थाहा हुन्छ। हनुमान चालिसा पनि पाठ गर्नु पर्यो, सबैले आउनुभएका सबैले हनुमान चालिसा लिएर जानुहोला, सबैले पढ्नुहोला लगेर। पढेपछि धेरै कुरामा राम्रो हुन्छ, तपाईँहरूलाई पढ्नुभयो भने धेरै कुरामा शुभ हुन्छ, ध्यान दिनुहोला। कार्यक्रममा यिनै जानकारी सहित एकैछिन छोटो विश्राम, विश्रामपछि कार्यक्रममा म तपाईँलाई पुनः स्वागत गर्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 146 98 142 73 601
5: लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै पुनः तपाईँलाई स्वागत गर्दै उपस्थित भइसकेको छु म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ छिटो छिटो गरेर अब खानपारीमा आउने तयारी तपाईँहरू गर्नुहोला। आज आउने कि भोलि आउने कि पर्सि आउने कि निको पर्सि आउने हो चाँडै गरेर आउनु है। फेरि छुट्नुहोला छुट्नुहोला फेरि गुरु बस्छु भन्नुहुन्थ्यो हिँडिहाल्नुभयो भन्नुहोला फेरि किनभने तपाईँहरू आउनु भएन भने फेरि हामी यहाँ बस्ने दिन रहँदैन। आज विशेष गरी 17 गतेको दिन हो। आज विशेष गरी 17 गतेको दिनमा आज आइतबार छ आजसम्म छुट्टी भइरहेको छ। भोलिदेखि अरू अरू मान्छे पनि आउने तयारी भइरहेको छ। फोन सम्पर्क तपाईँहरू गर्दै गर्नुहोला। फोन लागेन भने पनि गुरुलाई फोनै लागेन म त आएको भन्न आउनु पालो आइहाल्छ। सबैजना सकभर चिना लिएर आउनु है। चिनाको फोटो लिएर होइन चिना लिएर आउनुहोला। चिना छैन भने चिना बनाउनु पनि होला र तपाईँले चिना हेराउनु होला। तपाईँका ग्रहहरू के कस्ता छन् हामी अब खाँदबारीमै बस्ने शङ्खुवासभा जिल्लामै घुम्ने पारिपट्टिको दिङ्ला भोजपुरतिर सडानन्दतिर हामी यतै यतै ग्रह शान्ति गरेर बस्ने यसो भन्दा फेरि खानपारीमा मात्रै बस्ने भन्नुभयो भोजपुरको सडानन्दतिर मात्रै भन्नुभयो भोजपुरतिर चाहिँ नआउने भन्नुहुन्छ। फेरि भोजपुरतिर पनि बोलाउनु भने आउने तर तपाईँहरूको निमन्त्रणा भयो भने आउने हो। यतिकै घुम्न त आउने होइन काम पर्यो भने आउने हो। जसले ग्रह शान्ति गराउन चाहनु भएको छ तपाईँहरू आउनुहोला सम्पर्कमा रहनुहोला। हामी हरेकको घर घरमा गएर तपाईँको आँगनमा हामी आफै टेकेर तपाईँको घरलाई गुन्जयमान गराउनेछौ। शङ्ख र घण्टाको ध्वनि वेदको ध्वनिले तपाईँको घरलाई पवित्र बनाउनेछौ। तपाईँको कर्म साधनालाई हामी पूरा गर्नेछौ। यो अभियानमा अब कतिजनाले साथ दिनुहुन्छ थाहा छैन तर मलाई लाग्छ एक दुईजनाले साथ दिइसकेपछि त्यहाँ गरेको हेर्नुभयो। तपाईँले चाहिँ 5 जना 7 जना ब्राह्मणले गटङ टङ टङ टङ वेद र रुद्री पढेको वैदिक मन्त्रहरू जप गरेको तपाईँले देख्नुभयो भने तपाईँ घरमा कसो शान्ति गर्न मन नलाग्ला र होइन। त्यसो भएको हुँदा हामीले स्टार्टिङ गर्न अलिकति गाह्रो हो। धेरैजनाले यहाँ खानबारीमा पहिलेदेखि नै हामीलाई भन्नुभएको भएर हामीले यो अभियान चलाएका छौं। अब हेरौँ यसपालि हामी कति दिनमा कतिजनाले हामीलाई यहाँ ल्याउने तयारी गर्नुहुनेछ। हामी त तपाईँलाई रेडियोबाट पनि जानकारी गराउँछौँ हामी कहाँ हुन्छौँ भन्ने कुरा पनि तपाईँलाई जानकारी गराउँदै गराउँदै गराउँदै जानेछौँ है त। अब अहिले यो कार्यक्रम सुन्दै हुनुहुन्छ गुरुलाई गएर म चाहिँ मेरो हो मेरो चाहिँ घरमा तपाईँलाई ल्याउन मन लाग्यो भन्नुभयो भने भेटे पनि हुन्छ। भेट्न सम्भव भएन हामीलाई भेटमा कुराकानी भएन भने पनि फोनबाट गुरु म यो ठाउँको मान्छे हो मेरो यो ग्रह शान्ति गर्नुपर्ने छ कहिले आउने भनेर सल्लाह गर्नुहोला। हामी दिन हेराउँछौँ। हेराउँदाखेरि चाहिँ असार महिनाको 2 गते पछाडि मात्रै हामी तपाईँ घरमा आउँछौँ। यो मलमासभरि चाहिँ हामी आउँदैनौँ किनभने मलमासमा ग्रह शान्ति गर्न हुँदैन है त। कोही जिज्ञासु हुनुहुन्छ यतिखेर म उहाँको कार्यक्रममा उहाँलाई स्वागत गरिहाल्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म इन्द्र कुमार राई।
0: इन्द्रजी हारामै हुनुहुन्छ ठिकठाक छ ज्यानलाई?
1: ठिकठाक छ गुरु।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज? लो त अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: हिजो दिदीको हेरिदिनु भएको छ भेनाको हेरिदिनु पर्यो दिदी भेना हो आफ्नै सन्तान हो समस्यामा परेको छ माया लाग्छ सोचे जस्तो भइरहेको छैन हेरिदिनु पर्यो भेनाको
0: भन्नु त साल महिना गते समय
1: 2040 साल वैशाख महिनाको 31 गते शनिबार
0: 40 साल वैशाख महिनाको 31 गते शनिबार
1: दिउँसो 4:17 जाँदा ओखल्नु भएको कुही भिरमा जन्मिनु भएको
0: 4:17 जाँदा 4 बजेर के भयो
1: हजुर
0: 4:17 जाँदा भन्नुभयो
1: हजुर गुरु
0: 4:17 कुहीभिर भनेको दिउँसोको समय हो
1: हजुर
0: भनेको ओखलढुङ्गामै हो
1: हजुर
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने बुबाट नाम आउँछ बुद्धिराम वृष राशि हुन्छ द्वितीयको दिनमा जन्म भएको छ लग्नमा शनि छ अनि शनिले गर्दा फलामको कामहरू सातौंमा राजयोग छ सरकारी जागिरहरू महालक्ष्मी योग छ आठौं मांगलिक ओहो हिजो दिदीको पनि मांगलिक थियो होइन
1: यो दुईजनाको त्यस्तो छ अलिक समस्या,
0: यो माङ्गलिक पर्यो भन्दा दुइटैको शान्ति गर्नुपर्छ। फेरि चन्द्रमा आठौँ रहेछ, हनुमान चालिसा पाठ गर्नु भन्नुहोला, हनुमान कवचहरू धारण गर्नु भन्नुहोला। अनि राजयोग परेको छ, जागिर खाएर छोड्नुभयो कि छ अहिले पनि?
1: जागिर खाएर त छोड्नु भयो र व्यवसाय गर्दै हुनुहुन्छ।
0: राम्रै छ, राम्रै छ, ठिक छ। अहिले ग्रहमा के रहेछ हेरिहालौँ ल। अहिलेको ग्रहमा चाहिँ ठ्याक्कै हेर्दाखेरि 40 सालको मान्छे 43 वर्ष हुनुभयो होइन?
1: हजुर गुरु।
0: 43 वर्षदेखि अब संकटा शुरू भयो, 34 वर्षदेखि शनि अलरेडी रहेछ नै है। अब यो शनि 62 छ, संकटा 51 वर्षसम्म छ। संकटा शनिको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने, दाजुभाइबाट अलिक टाढा हुनुपर्छ, विशेष ख्याल गर्नुपर्छ। अनिखेर चाहिँ यस्तो मान्छेले चाहिँ शनि उच्च भएको मान्छेले फलामको कामहरू, तामाको कामहरू, भनौँ न आर्मी पुलिसतिर अथवा भाँडाकुँडा पसलहरू होइन के हुन्छ फ्रिजहरू, यस्तो कामहरू गर्नु राम्रो हुन्छ।

0: हजुर गुरु
1: ठ्याक्कै उहाँको भइदिएसक्यो भने उहाँको चाहिँ बिहा भएर रहेछ अहिलेसम्म. अब कति वर्ष मैले बिर्सेँ दुःख साली हो त्यही लगभग 50-52-55 साल मान्छे होला. अनि युकेतिर जानुभएको रहेछ
0: हजुर.
1: अनि त्यो युकेतिर चाहिँ वैवाहिक सम्बन्धमा बाध्य जस्तो गरेर त्यहाँको आइडी कार्ड किन्ने कुरामा चाहिँ पुरै असफल हुनु भएछ क्या पुरै. भनेको के हो भने उहाँलाई विवाह सम्बन्धीको कामै थाप्दैन भनेको बिहा भएर बिग्रिनु मात्रै त्यो माङ्गलिकको दोष होइन. विवाह जस्ता सम्बन्धहरूबाट बन्ने कामहरू जस्तै कहिलेकाहीँ माङ्गलिक कुण्डली परेको मान्छेको सन्तानमा हानि पनि हुन्छ. हेर्नुहोस् है मैले हिजो यहाँ अस्ति यहीँ खाँदबारीमै हो फेरि उहाँले कति कार्यक्रम सुन्नुहुन्छ थाहा छैन यस्ता कुरा सबैको नाम लिन हुँदैन. माङ्गलिक पर्यो मैले भने तपाईँलाई केही न केही सम्बन्ध त बिग्रिन सक्छ. केही सम्बन्ध बिग्रिने भने माङ्गलिक परेको मान्छेको कहिलेकाहीँ छोरो भएन भने छोरोको कारण अर्को बिहे हुन्छ पनि भन्दा मैले उहाँको लक्षणमा छोरो भएर आइन्छ हो. यस्ता कुराहरू के हुन्छ भने माङ्गलिक भनेको अब यो अलिकति सन्तान सम्बन्धी विवाह सम्बन्धी होइन रिलेसन सम्बन्धी फिजिकली सम्बन्धीका ग्रह हुने यसले चाहिँ त्यही त्यही कुरामा चाहिँ अलिकति अप्ठ्यारो पारिदिन्छ. त्यसलाई एकदम मजाले शान्ति गर्ने पूजापाठ गर्ने गर्नु राम्रो हुन्छ है त.
0: हजुर माङ्गलिक भयो भने 35-40 वर्षसम्म बिहान आउने नै हुन्छ हो गुरु.
1: मैले यत्रो बेर भन्ने तपाईँलाई माङ्गलिक भएको मान्छे हिजो पनि आउनु भएको थियो मलाई सायद उहाँले कवच लाएर जानुभएको छ. अनिखेर चाहिँ अहिले उहाँ 40 वर्ष हुनु भएको छ. मैले उहाँको नाम लिइनँ. उहाँको एकदम सम्बन्ध एकदम भास्थ हुने राम्रो मान्छे हुनुहुन्छ हो. अहिले उहाँले अध्ययन अध्यापन गराउनुहुन्छ राम्रासँग भेट हुन्छ प्रेम पर्छ बिहा हुने तयारी हुन्छ थाहा त बिग्रिन्छ हुन नै सक्छ. यो भनेको के हो भने विवाह सम्बन्धीका कार्यहरू सबै बिग्रिन्छन् क्या. विवाह भएर मानव उदाहरणको लागि बिहा भयो तर बिहा भएर आजभोलि के हुन्छ भने सन्तानमा घाटा भइदिन्छ छोरो हुँदैन अथवा छोराछोरी अपाङ्ग जन्मिन्छन् अथवा हुन्छ नि अनेक थरी केही न केही घाटा हुन्छ माङ्गलिक कार्यले. अब यो सबै कुरालाई अब हामीले एकैचोटि तपाईँलाई गुटुटुटु भन्न सकिँदैन. केही न केही वैज्ञानिक सम्बन्धको कारणले धेरै बिग्रिन्छ. सबै कुराको शान्ति गर्ने मैले भन्न जति काम गर त्यति राम्रो हुन्छ के. जति काम गर त्यति राम्रो हुन्छ. उन्नति प्रगति गर्नको लागि ग्रहका शान्तिहरू ग्रहका पूजापाठहरू गर्नु राम्रो हुन्छ है त.
0: उहाँको स्वास्थ्य अवस्था बोली वचन बानी सब कस्तो छ गुरु.
1: बोलीहरू ठिकै छ राम्रो छैन. अब लग्नमा शनि हुने मान्छे अलि रिसा पनि हुन्छन् होइन. लग्नमा शनि हुने मान्छे सात्विक हुँदैनन् अलिकति तामसी नै हुन्छन् भनेको माछासुतिर अलिकति इन्ट्रेस्ट बढी भएकै हुन्छन्. चन्द्रमा आठौँ छ. यो आठौँ चन्द्रमा हुने मान्छेको मन कहिलेकाहीँ एकदम क्या कस्तो कस्तो खालको मन हुन्छ. कहिलेकाहीँ दुर्घटनाहरू पर्न सक्छ. यस्तो यो भनेको चन्द्रमा भन्ने चिजले आठौँ पर्यो भने अकालमा मृत्यु हुन्छ भन्छ भन्नलाई. तर सबैको मृत्यु नभएर मृत्यु समानको कष्ट मिल्न सक्छ. कोही मान्छे पानीमा डुब्छन् कोही मान्छेलाई प्रायः जसो चिसो लागिरहन्छ होइन धेरै कुरामा समस्या हुन्छ है.
0: उहाँलाई त्यस्तो समस्या धेरै भएको थियो
1: पहिला. यस्तो हुन्छ अब मैले भन्ने अब यो के हुन्छ भन्ने कुरा हामीले अहिले ठ्याक ठ्याक ठ्याक सबै कुरो भन्नुभन्दा समष्टिगत रूपमा यसो हुन्छ यसलाई बस्नको लागि यसो गर्नु चाहिँ भन्यो हामीले है. अब यो एउटा कुरो के हुन्छ भने पहाडतिरको मान्छेको समय कहिले काहीँ मिस्टेक भइदियो भने अलिकति गाह्रो हुन सक्छ क्या. हिजो एकजना मान्छे आउनुभएको थियो चिना हार्ने यहीँ खाँदबारीमा. उहाँको चाहिँ चिना देखाउनु भयो. चिनामा चाहिँ 35 मिनट लेखा रहेछ. उहाँले मलाई मुखले 30-31 मिनट भन्नुभयो. दुईटा चेक गर्दाखेरि चिना फरक देख्नुभयो. अनि उहाँले भन्नुभयो अभि गुरु 2-3 मिनटमा चिना फरक पर्दो रहेछ है भन्नुभयो. हरेक मिनटमा चिनाको चाहिँ भविष्यवाणी फरक हुन्छ. त्यही हुन्छ. तर त्यति कुरामा कति डिग्रीको कामहरू भयो होइन. जस्तै ग्रहका डिग्री अनुसार पनि तपाईँले काम गर्छ. तातो भनेर 20 डिग्री पनि तातो हुन्छ 50 डिग्री पनि तातो हुन्छ हुँदैन. कति डिग्री तातोमा तपाईँलाई चाहिँ काम गर्ने भन्ने कुरो हामीलाई भर पर्छ क्या. त्यही भएर सही ट्याक्क समय दिनुभयो भने ट्याक्क कामहरू हुन्छ. अहिले छुट्टिन्छु धेरै बेर बोले राधे राधे.
0: घरको वास्तु कस्तो छ गुरु.
1: घरको वास्तुको बारेमा उत्तरपट्टि अलिअलि बाङ्गो बाङ्गो भएको घर छ. पश्चिमपट्टि भिरालो भिरालो परेको जग्गाहरू हुन सक्छ. त्यसलाई ख्याल गर्नु. मलाई के भन्छ भने यो इन्द्रकुमारसँग चाहिँ धेरै बेर बोल्नुहुन्छ भन्छन् क्या इन्द्रजी. गाडी कसन भयो मलाई भन्नु आज है छुट्टिउँ राधे टाङ.
0: अब के गर्नु गुरु. अब यस्तै हुन्छ त सोध्ने कुरो. अनि
1: ठिक छ होइन.
0: मसँग बोल्दा अरूसँग अरूले नि त्यो बुझ्नुहुन्छ नि त्यो मङ्गल बारे मेरो लागि मात्रै भनिदिनु भएको हो त सबैले बुझ्दा राम्रै हुने कुरो
1: हो के अरे. सबैको यस्तो हुन्छ त इन्द्रजी. मैले भनिनँ म खानबारीमा नआउँदैसम्म कहिले आउने हैरान थियो. आए चाहिँ मान्छे आउँदैनन् हेर्नु है समस्या. गुरु हाम्रोतिर त गुरुबाहरू सबै पराई झर्नु भएको छ. कोही पनि हुन्न कसले शान्ति गरिदिन्छ र हजुर आएर गरे

0: त्यो पनि भन्नुहुन्छ म चितवन हुँदाखेरि अब यहाँ आएपछि शान्ति गर्ने कुरो कसैको छैन, किनकि शान्ति गरेर उहाँबाट मैले पण्डितजी ल्याउनु पर्छ, पण्डितलाई त आउने जाने भाडा दिनु पर्यो, दान दक्षिणा गर्नु पर्यो, खुवाउनु पर्यो, राख्नु पर्यो, परेन खर्च त भइहाल्छ नि, खर्च नभएन फिर्मा त कसले काम गर्छ र भन्नु त। यहाँ आएपछि कसैको केही मुखबाटको शान्ति भन्ने कुरा आयो, यसपालि म पहिले पहिले कहीँ कहीँ हिँड्दाखेरि हजुरले शान्ति गर्दै हुन्थ्यो भन्नुहुन्थ्यो म त्यो चिनाहरूले गर्दा, यसपालि म शान्ति गर्न आएको भनेपछि यहाँ जो पनि आउनु भएको छ शान्ति गर्ने कुरै गर्नु भएन, शान्ति गरेर हजुरले गरेर हुन्थ्यो भने म हुन्छ भनिहाल्छु, हुन्छ भनेपछि उहाँहरूले अनि अप्ठ्यारो परिहाल्छ भनेपछि मान्छेको बाहनाबाजी बढी हुन्छ है। ल अहिले अहिले हजुरसँग छुट्टी, राधे राधे। तपाईँको त्यो भान्जाको बारेमा हजुर
1: भोजपुरको सकुनजीले नि तपाईँलाई त्यस्तै त्यति कुरा सोध्नुहुन्छ, उहाँको कुरो म एकदम ध्यान दिएर सुन्छु, राम्रै कुरो गर्नुहुन्छ त उहाँले कुरो पनि।
0: ल अहिले छुट्यौँ ल
1: ल हजुर हुन्छ
0: राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान समाधिको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौँ। कति कुराहरू ज्योतिषमा कति कुराहरू कुण्डलीमा तपाईँहरूले हेराउँदाखेरि तपाईँलाई भनिदिने मान्छेले अलि उल्टो उल्टो भनिदिनु भएको हुन सक्छ, अथवा भन्ने मान्छेले राम्रै भने पनि तपाईँहरूले बुझ्ने शब्दहरू फरक पर्न सक्छ, त्यसो भएको हुँदा तपाईँहरू जहाँ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई तपाईँले जानकारी गराउनुहोला। यतिखेर साउद असफल दीपकले कमेन्ट लेखिहाल्नु भएको छ, इन्द्रजीले पक्कै पनि कार्यक्रम सुन्नु भएको छ, हाम्रो पात्रमा गएर सनातन रेडियो नेटवर्कमा गएर हेर्नुहोस् त कमेन्ट। जय श्री राधे गुरु, इन्द्र कुमारजीसँग धेरै नै भयो गुरु कुरा, हामीलाई पनि पालो दिनुहोस् न गुरुदेव भन्नुभएको छ, फोन गरौँ त अब फोन उठाइहाल्छु ल। हर्कराज राई, श्री राधे राधे गुरुदेव, म हर्कराज राई हो, भोजपुर नगरपालिका एक सिबुखाम घर केही महिनादेखि काठमाडौँमा छु, आज मैले रेडियो सनातन नेटवर्कबाट सुन्दैछु, गुरु हजुरको सङ्घको बसाई कस्तो छ, गर्मी कस्तो कतिको छ गुरु, ओम नम शिवाय। गर्मी छैन, खानबारीमा आएपछि चिसो महसुस, असाध्य आनन्दको बेला आएको जस्तो भएको छ यसपालि। मैले तपाईँहरूलाई भनेको थिएँ अस्ति कहिले गुरु पानी पर्न थाला छ के हो भन्नुहुन्थ्यो, म आज पानी पर्छ, ज्योतिष आएपछि पनि साइड हेरेर आउनु पर्दैन हामीले भनेको थिएँ, म आएपछि पानी परेको छैन तर पनि चिसो छ है। दुर्गारण पहिले लेख्नुहुन्छ, श्रीमन नारायण गुरुदेव, म दुर्गारण पहिले रेडियो भोजपुरबाट यो कार्यक्रम सुनिरहेको छु, विशेष हजुर र हजुरहरूको टीमलाई खानपारीको बसाई सुखमय होस् भन्नुभएको छ, धन्यवाद। जिज्ञासा, आजको धुम्रपान दिवसले सबैको मनमा धुम्रपानदेखि घृणा जागोस्, एक पटकमा रु बीसमा या सम्पत्तिमा आगो लगाई नष्ट नगरौं, यही शुभकामना, राधे राधे भन्नुभएको छ। अब हुन त हो, मान्दैनन् के गर्नु दुर्गाजी, मैले भने त श्रुतिले श्रुतिको त्यो बाहिरपट्टि खोलमा श्रुतिजन्य चिजले अथवा धुम्रपानले धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भने त फोक्सो डडाएको देखाउँछ र पनि मान्छेले बुझ्दैन क्या, यति मूर्ख छौ हामी। देवीका पोखरेलको माई, राजराजी गुरुदेव, म सनातन सुन्दैछु, गाईघाटको कुन ठाउँ कसको पूजा पसलमा पाइन्छ गुरुदेव, अष्टगन्ध र पत्थर कुमकुम पाइन्छ राजराजी भन्नुभएको छ, यो पत्थर मैले बुझिन, अष्टगन्ध हामीसँग छ, अब पूजा पसलहरूतिर प्राय पाइन्छ अष्टगन्ध र कुमकुम चन्दन भन्नुहोला, पत्थर चाहिँ भनेको रत्न किन्न खोज्यो भने यहाँ पाइँदैन, त्यसरी त जहाँ पाए त्यहीँ किनेको सस्तो रत्नहरूले काम गर्दैन। शकुनजीले फेरि कमेन्ट गर्नु भएको छ आज, जय श्री राधे राधे गुरु, म भोजपुर बाटो हो, शकुन विश्वकर्मा गुरु, मैले चिन्न पाइसके, हजुरलाई कल गरेको थिएँ, हजुर अलि व्यस्त हुनुहुन्थिएछ, जानकारी दिनु है भनेको थिएँ, जानकारी पाउनु भयो कि भएन भन्नुभएको छ, जानकारी प्राप्त भएको छ गुरु, चिन्न सहित हजुरले श्रीकृष्णको उपदेश ज्ञान हनुमान चालिसामा चालिसा पनि दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद, धेरै आभार व्यक्त गर्दछु गुरु, राजराजे भन्नुभएको छ, गीताको पुस्तक पनि हालिदिएको थिएँ मैले कुरियरबाट, उहाँले पाउनु भएछ, धन्यवाद छ। निरज श्रेष्ठ, इन्द्र राईसँगको कुराकानीले कार्यक्रमको गुणस्तर भन्नुभएको छ, अब यो खै म यसरी सबै सबैलाई नै बोल्न पाउने सबैको अधिकार छ, फोन प्रयास गरौं, कुराकानी गरौं, यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे।
2: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: म शङ्खसभा मादीदेखि गुरु,
0: मादीबाट हजुरको शुभ नाम?
2: मेरो हेमबहादुर अधिकारी
0: हो। माधुरजी
2: हजुर,
0: के छ खबर हजुर?
2: म ठिकै छ हजुर,
0: अहिले कार्यक्रममा आउनु भएको छ, अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? अनि म कहाँ छु थापा भएको छ आज पनि
2: हजुर ठिकै छ
0: म कहाँ आइपुगेको छु थाहा छ हजुरलाई भनेर सोधेको
2: आठ तारिक आउनुभएको छ गुरु तर अलिक टाढा पर्छ हामीहरूलाई अलिक हामी माथि मूल खर्चपट्टि छौँ
0: अनि माथिबाट मान्छे आउने भनेर फोन आएको छ त हामीलाई त
2: अनि फोन त आउँदैछ तर यहाँ अब हामी अन्तिममा छौँ क्या लास्टमा पर्छ गुरु
0: है
2: लास्टमा पर्छ
0: आज कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्ने अहिले
2: आफ्नै बारेमा गुरुजी
0: लु त साल महिना गर्दै समय भनिदिनु त
2: 2013 साल
0: तेह्र साल
2: जेठको 30 गते
0: 13 सालको जेठको 30 गते के बार परेको थियो बा
2: मङ्गलबार
0: मङ्गलबार होइन मङ्गलबार
2: मङ्गलबार
0: हो जेठको 30 गते होइन त
2: 30 गते
0: 30 गते मङ्गलबार कति बजे
2: दिनको 3:45
0: 3:45 ठ्याक्कै हो त होइन होला
2: हो गुरु हो
0: कुन जिल्लामा जन्मिनु हो तपाईँ
2: म यही शङ्ख सेवा मादीमै
0: मादीमा जन्मिनु भयो राशिको नाम चाहिँ तपाईँको डम्बर हो कर्कट राशि हेर्ने गर्नु भएको छ
2: कर्कट राशि छ गुरु
0: डम्बर नाम हो
2: डम्बर होइन हेमबहादुर चाहिँ हो मेरो
0: अब हेमबहादुर त धेरै फरक पर्छ नि तपाईँले भनेको समयले र यो डम्बरको त धेरै कुरामा फरक परिहाल्छ नि अनि तपाईँ हो भन्नुहुन्छ मैले होइन भनिरहेको छु अहिलेदेखि बुढो मान्छेले के मैले चाहिँ गाली गर्नु भनेर मात्रै हो है अब यहाँ के छ भने डम्बर हुनु भनेको चाहिँ 30 नक्षत्र हो हेमकुमार हुनु भनेको चाहिँ 30 दोस्रो पाव हो डम्बर चाहिँ चौथो पाव हो भनेको एक पाउमा 6 घण्टा हुन्छ तपाईँको चाहिँ 12 घण्टाको फरक पर्यो
2: तिखे नक्षत्रै पर्छ गुरुजी यो नाम चाहिँ नमिलाएको होला गुरुहरूले पहिले होइन
0: लग्न के छ थाहा छ हजुरलाई
2: लग्न त मलाई थाहा छैन गुरुजी
0: ल लग्नमा तुला लग्न छ तुला लग्नको मालिक शुक्र शुक्र गएर भाग्य स्थानमा राम्रो छ सन्तानबाट सम्पन्न हुने युग छ अलिकति आँखाको सानोदेखि रोग लागेको थियो होला दाँत पनि बिग्रेको थियो होला हो
2: दाँत आँखा बिग्रेकै छन्
0: बिग्रेको थियो अब होइन अहिले त बुढेसकालमा यसै पनि बिग्रिन्छ पहिलेदेखि नै अलिअलि केही न केही समस्या थियो होइन
2: अनि
0: घरमा यसो छ घरमा तपाईँको पितृको दोष परेको छ घरमा एउटा पहिले बिचमा आगो लागि भयो होइन आगो भयो के भयो गोठ जल्यो कि घर जल्यो हजुर
2: आगो लागि पनि
0: भयो भयो सबै कुरो भएको छ कार्यक्रमको अन्तिममा छौँ तपाईँको ग्रह शान्तिहरू गर्ने पूजापाठ गर्ने गर्नुपर्छ आइतबार व्रत भन्नुपर्छ सूर्य ग्रहको शान्ति गर्ने महामृत्युञ्जय जपहरू गराउने राहु शनिहरूको महा मृत्युञ्जयहरूको अनुष्ठानहरू गर्ने रुद्रजन्जी पाठहरू गर्ने राम्रो हुन्छ कार्यक्रमको अन्तिम भागमा छ आज म नरिसाउनु होला छुट्टिन्छ वास्तु पनि बिग्रेको छ लामो कुराकानी गर्न कि मलाई खानपानीमा भेट्न आउनु कि भोलि अलिक पहिले फोन गर्नु आज कार्यक्रमको अन्तिम भागमा आउँदाखेरि समय कम छ है छुट्टिन्छु ल नरिसाउनु फेरि कोहीसँग धेरै बेर बोल्ने कोहीसँग थोरै बेर बोल्नु भयो हतार गर्नु नभन्नु समयको पाबन्दी नै यस्तो भयो अन्तिममा फोन लाग्यो है राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो आफूसँग आफ्नो जिज्ञासा खानपारीबाट राखेर गइसक्नु भएको छ खानपारीमा हामी छौँ ज जसले फोन गर्नुभएको छ उहाँ आउनुहोला फोन नलाग्नेहरू पनि आउनुहोला अब तपाईँको आज भोलि आजसम्म त अलिक सरकारी विदा भएको भएर फोन गरेर आउनु भएको थियो भोलिदेखि चाहिँ सबैजना गुटुङटुङ आउनुहोला आउनु भएन भने फेरि हामी छिट्टै फर्किन्छौँ छिट्टै आउने प्रयास तपाईँहरू आज भोलि र पर्सिमा भेटघाट गरिहालौँ भन्दै कार्यक्रमबाट उज्यालो पर्छु राधे राधे।

0: सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,004 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका, बेलायत र अस्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभए विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाइ छ। आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अत्यावधिक रहन आग्रह गरेको छ। गएको बिहिबारदेखि देशका धेरैजसो ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम आज बेलुकादेखि कहीँ कम हुने तर थोरै ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविदको अनुमान छ। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस। नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थको कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर 1,30,000,00,000 मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा सुर्तीजन्य पदार्थको कारण हरेक वर्ष 80,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 तारीकमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकोले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवर्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेपमुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा

0: उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेका बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना पनि अगाडि सारेको छ। नागडुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। यो सुरुङ मार्ग सञ्चालनको लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ तराई मधेस दूरत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। सरकारले टोखा सहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। यो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन सकिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टुपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। सड़क विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगोलिक अध्ययनको कार्य अगाडि बढ़ाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरियामा 761 मिटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ। अब विदेशको खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा 3 रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानवरहित पनडुब्बी अर्थात अनक्रूड अण्डरसी भेहिकल प्रविधि UUV तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 15 करोड़ पाउण्ड योगदान गर्ने बताउनु भएको छ। सन् 2021 शुरू भएको ओकस सुरक्षा सम्झौताले 3 आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो। यसलाई इण्डो प्यासिफिकमा चीनको बढ़दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ़दो तनावका बीच प्रतिरोध गर्ने क्षमता विस्तारका रूपमा हेरिएको छ। संयुक्त विज्ञप्तिमा नयाँ परियोजनाले समुद्री सतहको पूर्वाधारको सुरक्षा गर्न, आक्रमण गर्न र निगरानी गर्न तथा बन्दोबस्तीका सामान ओसार पसार गर्न सक्ने UUVहरूको लागि अत्याधुनिक पेलोड र सक्षम प्रणाली विकास गर्ने भनिएको छ। अब खेल खबर। एसियाली खेलकुद पुरूष T20 छनौटमा अहिले नेपाल र चीनले खेलिरहेका छन्। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो र नेपालले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको छ। नेपालले चीनलाई जितका लागि 314 रनको लक्ष्य दिएको छ। नेपालका कुशल भुर्तेलले 129 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले 69 रन जोड़ेका छन्। चीनले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै एसियाली खेलकुद महिला T20 छनौट अन्तर्गत नेपाली महिला क्रिकेट टोली र चीनबीच भइरहेको खेल भने वर्षाका कारण रोकिएको छ। मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपालले 2 ओभर 2 बलमा 7 रन जोड्दा 3 विकेट गुमाइसकेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिसकेको छ। तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 8:15 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी साविक विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी थिए। चार भन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्खीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
3: खुशीको खबर, प्रतिमा प्लास्टिक एण्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ट नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँस, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
4: अब कोहलपुर नेपालगंज जानैन पर्ने, गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
5: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
5: साइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
8: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
7: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
9: बुढी ल, मलाई अफिस जानु लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
10: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
9: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पो निर्णय गर्यौ त।
10: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन?
9: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
10: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
9: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
10: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848067 177 र 9869184 78।
9: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
11: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
1: ए लिनुस् त।
0: यो होइन नि, बम्बे टेलर्समा सिलाएको ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484-45875।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाँच्ने।
1: नमस्कार, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। प्राविधिक कारणवश रेडियोको प्रसारण केही समयका लागि स्थगित हुन गइरहेकाले यसबाट सम्पूर्ण श्रोताहरूमा पर्न जाने सुविधाप्रति क्षमा प्रार्थी छौं। रेडियोको प्रसारण केही समय पश्चात पुनः तपाईँहरूको माझमा हामी जोडिने जानकारी गराउँदछौं।

0: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
0: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बुढी, ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
4: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
3: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
4: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
3: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
4: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
5: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
4: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067-187 र 98-69-54-78।
5: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
6: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
0: रेडियो टाइगर स्टूडियो टाइम।
7: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई। मानवाधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहनेको विदेश मन्त्री रोजर्सको प्रतिबद्धता। नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दवाबका लागि आयोजित मेची महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी। द्वन्दले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेक, लिम्पिया, धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिने उहाँले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। दुवै सरकारका इतिहासविद, सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर वार्ता मार्फत विवाद समाधान गरिने उहाँको भनाइ छ। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको उपनेता पदमा अरियाले लिपुलेक र लिम्पिया धुरा हुँदै भारत र चीन बीच हुने व्यापार बारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो। उहाँले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै विवादको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। कांग्रेस सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले मानव अधिकार आयोगको मात्र नभई सरकारलाई बुझाएका सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो। भदौ 23 र 24 गतेको आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उहाँको भनाइ छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अरियालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार रहेको बताउनुभयो। नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 दिने भ्रमणका लागि आजै काठमाडौँ आउनुभएको हो। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन प्रणाली रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेशको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। जापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध गिट्टी बालुवा उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदीनालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जडीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको उहाँको भनाइ छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका 1 जवान सहित 2 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पारी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षका तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी शुरू गरेको डीएसपी सिंहले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। शंख सभाको बोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारीकीमा थाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागमा ठूलो परिमाणमा ढुङ्गा माटो तथा गेग्रान खसेपछि सड़क खण्डमा गाड़ी ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेसँगै त्यहाँबाट जावत गरिरहेका यात्रु तथा गाड़ी प्रभावित बनेका छन्। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका गाड़ी समेत प्रभावित बनेका छन्। अब विदेशको खबर। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। एमएफएसका उपनिर्देशक डाक्टर एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै संक्रामक नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको 2 हप्तापछि एमएसएफका उपमहानिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अडहानम घेब्रेयेससले भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कंगोको पूर्वी प्रान्त इचुडीको भ्रमणमा रहेका बेला प्रभावकारी संस्थाले यसो चेतावनी दिएको हो। कंगोमा 1000 जनाभन्दा धेरैमा इबोलाका शंकास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगाण्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच डब्ल्यूएचओले कंगोमा चलिरहेको द्वन्द ले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ। अहिलेको प्रकोप बुन्डी बुग्यो नामक इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ, जसको कुनै प्रमाणित खोप छैन। यसबाट संक्रमित हुने मध्ये झण्डै 1/3 ज्यान जाने गर्दछ। अब खेल खबर। साफ महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ। यो खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका 4:45 शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको ड्राफ्ट खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 8:15 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। र 19 संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुई टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई। मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता। नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दबावका लागि आयोजित मिचि महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी। द्वन्दले इबोला प्रकोपका प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीप नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरातको बीच प्रतिस्पर्धा।
5: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
6: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
7: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
8: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
9: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
10: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
8: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
10: डढेलोले वन्यजन्तु तथा पंक्षीको वासस्थान र आहार नष्ट गर्दछ।
9: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
8: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
10: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ जुटाउ वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौ अरूलाई पनि बचाउ।
9: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
11: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
12: पछि नेपालगञ्ज गुलेरतिर गएको बेला ल्याउला नि।
11: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै फुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
13: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
14: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
15: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाज छैन।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया
0: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन

0: भोरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भोरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली जुली रिसाल, स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात शून्य शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा, पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला अपराह्नको 4 बज्यो।
3: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
3: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27-590।
6: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
7: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
6: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
8: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
7: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-195-4801 र 98-686-9140।
9: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
10: गराउला नि काकु, के पो हतार छ र?
9: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
10: ओहो, हो काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
11: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।

0: को खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनेका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज़ वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
5: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ, म बिहानै खेत लागे है छोरी।
6: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
5: ए के बिर्से भनेको त छातैको बिर्सेछु। ल्याउ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
6: तपाईँले बिर्सिनु हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुवा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
5: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
6: हो नि, बिहान काम दिउँसो आराम।
7: गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
8: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98582-25002 र 98204-41-61।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाघ झैँ।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने,
2: पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसक्ने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लगाइएका छन्, समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
0: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि दर हासिल गर्ने, निजी विद्यालयमा शुल्कमा 3% योगदान उचित रहेको दावी।
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, स्वर्तीजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीको ज्यान गुमाउँदै।
0: श्रीलंकाले इन्धनको मूल्य झण्डै 6% बढ़ायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाको खेल चल्दै, आईपीएल क्रिकेटको उपाधिका लागि आज राति बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पिया झुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएर र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो।
2: लिपुलेख, लिपिया, धुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
0: यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो। तर प्रधानमन्त्री शाहको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या र काठमाडौँबाट बस्ती खाली गराएको बारेमा सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाई छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताका लागि एउटा कोष खड़ा गरेको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलन बारेको मानव अधिकार आयोगको प्रतिवेदन बारे कांग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटना बारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अघि बढ़ने बताउनुभयो।
2: देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्, ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ। उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ, फेरि त्यो उहाँहरूलाई छिटो दुई दिनमै अध्ययन गरिदिनु भन्न सकिने अवस्था छैन। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ।
0: यस्तै बाँदरको समस्याका बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो बताउँदै प्रधानमन्त्री शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पबारे सोचिएको बताउनुभयो।
2: विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुन सक्छ त्यो सोच्दैछ। अहिले समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
0: यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर लगाएर सर्वसाधारणमा समस्या परेको विषयको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सकिने अवस्था नरहेको बताउनुभयो। हरेक भागमा विद्युतीय चुलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकोले 50 युनिट भन्दा माथि 5% मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको बताउनुभयो। 100 रुपियाँमा 5 रुपियाँ भनेको निकै कम पैसा रहेको उहाँको जिकिर छ। यसैबीच आज राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुईवटा विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्ष 2083-84 बजेट सानो आकारको र महत्वाकांक्षी नभएको दावी गर्नुभएको छ। बजेटपछि आयोजित पत्रकार सम्मेलनमा वहाँले बजेटलाई कुल ग्राहस्त उत्पादन जीडीपी अनुपातसँग तुलना गर्दा विगतमा 37% बराबर आएकोमा यो पटक 28.5% मात्रै रहेको बताउनुभयो। देशको ऋण जीडीपीको 43% रहेको उल्लेख गर्दै वहाँले 4 खर्ब 10 अर्ब आन्तरिक र 2 खर्ब 47 अर्ब बाह्य ऋणको लक्ष्य लिएको जानकारी दिनुभयो। 15 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य केही महत्वाकांक्षी रहेको स्वीकार गर्दै वहाँले विगतको 8-9% तुलनामा यसपालि 20% वृद्धिको लक्ष्य लिएको बताउनुभयो। बजेट कार्यान्वयन हुँदैन भन्ने 4 दशकदेखिको धारणा यसपालि तोड्ने गरी काम भएको उहाँको दावी छ। यसैगरी निजी विद्यालय शुल्कमा प्रस्तावित 3% योगदानलाई मध्यम वर्गमाथिको भार नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। उठेको रकम जाजरकोट, दैलेख, मुगु जस्ता जिल्लाका दलित बालबालिकाको पोषणमा प्रयोग गरिनेछ। अर्थमन्त्री वाग्लेले झण्डै 70 खर्बको अर्थतन्त्रमा सरकारको ध्यान 21 खर्बको बजेट भन्दा समग्र अर्थतन्त्र विस्तारमा केन्द्रित रहेको बताउनुभयो। सड़क, विद्युत र न्याय प्रणाली जस्ता पूर्वाधारले निजी लगानी आकर्षित गर्ने अपेक्षा राख्दै वहाँले बलियो नियामक राज्यको अवधारणालाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। वहाँले शुक्रबार 21 अर्ब 24 अर्ब रूपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो।
0: यसैबीच नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै फिनटेक मार्केट प्लेस सञ्चालनको अवधारणा अघि सारेको बताउनु भएको छ। उहाँका अनुसार यो मार्केट प्लेस राष्ट्र बैंक अन्तर्गतको पेमेन्ट डिभिजनको नेतृत्वमा सञ्चालन हुनेछ। सार्वभौम सम्पत्ति कोष सम्बन्धमा गवर्नर पौडेलले नेपालको विदेशी मुद्रा सञ्चित अहिले उच्च रहेको तर प्रतिफल 4% भन्दा कम रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सामान्यतया छदेखि सात महिनाको आयात धान्न पुग्ने संचित पर्याप्त मानिए पनि नेपालसँग अहिले 18 महिनाभन्दा बढ़ीको संचित छ। यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्न सार्वभौम सम्पत्ति कोषको अवधारणा ल्याइएको हो। एसेट म्यानेजमेन्ट कम्पनी एएमसीको संरचनाबारे अन्तिम निर्णय भइ नसकेको भए पनि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उहाँले बताउनुभयो।
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिकामा पनि चुरोटको लतमा रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा यस्तो पाइएको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिनुभयो। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उहाँले 7 प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ्ने 3,000 बाल बालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र 12 वर्ष मुनिकै बाल बालिका चुरोटको लतमा रहेको पाइएको छ। अध्ययनमा सहभागी चुरोट खाने मध्ये 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए। यसैगरी कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा सुर्ती जन्य पदार्थका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको ज्यान जाने गरेको जानकारी दिनुभयो। विश्वभर सुर्तीजन्य वस्तुको प्रयोगका कारण हरेक वर्ष झण्डै 80 लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ। मुटु रोग, क्यान्सर, श्वास प्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको डाक्टर श्रेष्ठले बताउनुभयो। सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। निर्माण क्षेत्रमा देखिएको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति दिन हामीले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि समाधानको कार्यक्रम ल्याउने, सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी, नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेका अध्ययनको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै वहाँले दुई देश बीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कड़ी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको वहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो। वहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पनि बताउनु भएको छ। रोजर्स 3 दिने भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो।
0: प्रधान न्यायाधीशलाई निशुल्क कानूनी सहायता परिषदको अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकबाट प्रधान न्यायाधीश परिषदको अध्यक्ष बन्द विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो। परिषदको कार्यकारी समितिमा कानून मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ। प्रधान न्यायाधीशले तोकेका न्यायाधीश अध्यक्षीय बस्दा मर्यादा क्रममा कानून मन्त्री माथि हुने भएकाले बस्न नमिल्ने राय सर्वोच्चले दिएको हो। कानूनी सहायता परिषद अध्यक्षमा प्रधान न्यायाधीशले तोकेका सर्वोच्चका न्यायाधीश राख्न सर्वोच्च अदालतले सरकार समक्ष प्रस्ताव गरेको छ।
1: चालू आर्थिक वर्ष सकिन अब 1.5 महिना भन्दा कम समय बाँकी छ। अझ चालू वर्षमा सम्पन्न गर्नुपर्ने निर्माण कार्यका योजनाहरूको काम गर्न त 1 महिना जति समय पनि बाँकी छैन। असारको तेस्रो हप्तामा योजनाको फरफारक गर्नुपर्ने भएकाले यस बेला देशभर निर्माण कार्य तीव्र गतिमा हुनुपर्ने हो। अघिल्ला वर्षहरूको यो समयमा देशभर निर्माण कार्य यति तीव्र हुन्थ्यो कि जनशक्तिदेखि प्राधिकरण उपकरण पाउनै मुस्किल हुन्थ्यो। सामग्री जनशक्तिको भुक्तानी लगायतका कारण बजारमा प्रशस्त पैसा जाँदा अरू व्यापार पनि बढ़थ्यो। तर यस वर्ष अहिले त्यस्तो अवस्था छैन। निर्माण व्यवसायहरू यही बेला निर्माण होलिडेको कुरा गरिरहेका छन्। किन यति बेला निर्माण कार्य ठप्प हुने अवस्थामा पुग्यो भनेर साथी विकास चापागाईले नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरेलाई सोध्नु भएको छ।
12: मध्य पूर्वको युद्धको कारणले गर्दाखेरि इन्धन लगायत बिटमिन र निर्माणजन्य सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि भयो। त्यो कारणले गर्दाखेरि व्यवसायीले काम गर्न सकेन। सरकारलाई यसको लागि मूल्य समायोजन गरिदिनु भनेर हामीले पटक पटक फागुनको 15 गतेदेखि यो मूल्य वृद्धि भएको अवस्था रहेको छ भने अहिलेसम्म पनि सरकारले मूल्य समायोजन गरेको छैन। सरकारले 15 दिनभित्र मूल्य समायोजन गरेर व्यवसायीलाई सुविधा दिन्छु र काम अगाडि बढाउनुहोस् भनेर चाहिँ आश्वासन दिएको थियो। खालि आजसम्मको मितिसम्म आश्वासन बाहेक अरू केही मिलेको छैन।
13: किन समाधान हुन सकेको छैन अहिलेसम्म पनि?
12: समाधान सरकारले गर्ने कुरा हो। यो मूल्य समायोजन भन्ने कुरा सरकारले चाहे भने, सरकारका कर्मचारीहरू चाहे भने 3 घण्टाभित्र सम्पूर्ण भारत लगायत अरू देशहरूमा जसरी मूल्य समायोजन भएको छ त्यो किसिमको समायोजन हाम्रो नेपालमा पनि इन्धनको समायोजन नेपाल आयल निगमले गरेको छ भने यस्तै किसिमको समायोजन गरिदियो भने हामीले निर्माण क्षेत्र चलायमान गर्न सक्छौ। अहिले हेर्दाखेरि सम्पूर्ण नेपालका निर्माण कार्यहरू ठप्प छ। निर्माण कार्यहरू अगाडि बढ्न सकेका छैनन्। निर्माण व्यवसायले काम अगाडि गर्न सकेका छैनन्। मूल्य वृद्धि सँगसँगै अहिले फेरि मूल्य वृद्धि त भयो तर त्यसमा फेरि अहिले निर्माण सामग्रीको अभाव भएको छ। बिटुमिन पाउन सकेको छैन। हामीले बाटोमा युज गर्ने माटो जुन हामीले बुटोल गुरुसिङे खण्डमा पनि हामी गर्न सक्छौ त्यसमा माटो पाउन सक्ने अवस्था भएको छैन भने यस्तो अवस्थामा चाहिँ निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था छैन र नेपाल राज्यभरिका लगभग 30,000 आयोजनाहरू बन्द छन्।
13: सार्वजनिक खरिद ऐन प्रति पनि तपाईँहरूको अलिकति असन्तुष्टि थियो। यो ऐन कार्यान्वयन भएन भनेर
12: सार्वजनिक खरिद ऐन नेपाल सरकारले 2083 वैशाख 17 गते ऐन संशोधन गरेर दोस्रो संशोधन लिएर आयो। यसबाट हामीले भनेको सबैभन्दा ठूलो कुरा लो बिडिङलाई एडजस्ट गर्न सकेको छैन। अहिले 40% 50% घटेर काम गर्दाखेरि कुनै पनि कामहरू क्वालिटी काम हुन सक्दैन, समयमा निर्माण कार्य गर्न सक्दैन र व्यवसायीको पनि बदनाम भएको छ, सरकार पनि बदनाम भएको छ अत्यधिक घट्ने कारणले गर्दाखेरि त्यसलाई सम्बोधन गर्न सकेन। त्यसै गरेर हरेक महिना महिनामा भुक्तानी गर्नपर्ने सिस्टमहरू थियो, त्यो सिस्टमलाई पनि सुधार गर्न पनि अत्यावश्यक छ। सबैभन्दा जटिल कुराहरू रुग्ण आयोजना जुन 70-72 सालदेखि नै भूकम्पदेखि नै अहिलेसम्म सरकारले काम गर्न नदिएको, भुक्तानी नदिएका, जग्गा प्राप्ति नभएका, वन आदिका अवस्था, युटिलिटी रुखहरू काट्ने समस्याहरू चाहिँ सरकारले समाधान नगरेको कारणले गर्दाखेरि धेरै लामो समय चाहिँ रुग्ण आयोजना थियो। त्यो रुग्ण आयोजनालाई एक पटकको लागि सुविस्ताको आधारमा ठेक्कालाई फरफारक गरिदिनु पर्ने ठूलो समस्या छ। यो नेपाल सरकारले जबसम्म रुग्ण आयोजनाहरूलाई व्यवस्थापन गर्दैन तबसम्म यो सरकार पनि बदनाम हुने, व्यवसाय पनि बदनाम हुने हुन्छ। यसलाई पनि यो अहिले खरिद ऐनमा आएन। यसै गरेर खरिद ऐन पूर्वाधार मैत्री ऐन हुनुपर्छ, त्यो पूर्वाधार मैत्री हुन सकेको छैन। पूर्वाधार मैत्री भयो भने बल्ल विदेशीहरू पनि आएर नेपालमा काम गर्न सक्छन्, नेपाली पनि काम गर्न सक्छ। यो त्यसको कारणले ऐनको कारणले गर्दाखेरि धेरै हामीले धेरै अगाडिदेखि नै संघर्ष गर्दै आएको विषय पनि यो हो। संशोधन गर्दाखेरि नयाँ सरकार आएको छ, अब पक्का पनि संशोधन गर्छ भन्ने हामीले विश्वास गरेका थियौँ, यसले समस्या समाधान गर्न सकेन।
0: उहाँ नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
15: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
14: हाम्रा सेवाहरू
15: ओपीडी सेवा,
14: विशेषज्ञ ओपीडी सेवा,
15: निशुल्क औषधि वितरण,
14: सशुल्क फार्मेसी सेवा,
15: फिजियोथेरापी सेवा,
14: अकुपंचर सेवा,
15: योग परामर्श सेवा,
14: क्रियाकल्प सेवा,
15: पूर्वकर्म पञ्चकर्म सेवा,
14: छार सूत्र सेवा,
15: जलौका सेवा,
14: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
14: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 5,000 3,345 रूपियाँमा कारोबार भइदिएको महासंघले जनाएको छ।
0: चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन फडानी रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ एकदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। चापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो।
1: संखुवा सभाको भोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँडबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा माटो तथा गिग्राम खसेपछि यस सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा बोटखोला क्षेत्रका स्थानीयवासी यात्रु तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक गाड़ी समेत प्रभावित भएका छन्।
0: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका एक जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा परी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर, स्थानीय 56 कथित बहादुर थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जनाथ पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गर्ने गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू गरेको डीएसपी सिंहले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य झण्डै 6% बढ़ाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको आर्थिक सुधार योजना अनुरूप लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः घटाउने उद्देश्यले यो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। राज्य संचालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य प्रति लिटर 410-434 रूपियाँ र डिजेलको मूल्य 392-407 श्रीलंकाली रूपियाँ कायम भएको छ। आईएमएफले श्रीलंकालाई दिएको 2.90 अर्ब अमेरिकी डलरको राहत प्याकेज अन्तर्गत 69.50 करोड़ डलरको किस्ता जारी गरेको केही दिनपछि मूल्य वृद्धि गरिएको हो। राष्ट्रपति अनुरा कुमार दिशा नायकेले आईएमएफलाई पठाउनु भएको पत्रमा आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने उल्लेख छ। विश्लेषकहरूका अनुसार मध्यपूर्वको तनावले ऊर्जा आपूर्तिमा असर परि आयातमा निर्भर श्रीलंकाको अर्थतन्त्रमा थप दबाव परेको छ। सन् 2022 46 अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट भए यता श्रीलंका आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयासमा छ।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपमा अहिले नेपाल र श्रीलंका खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा समूह एकको अन्तिम खेल नेपाल र श्रीलंका खेलिरहेका हुन्। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 7:45 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका छन्। यस्तै समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स छन्। समूहका शीर्ष 2 सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 हुनेछ।
1: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदमा छनौट हुन असफल भएको छ। आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा 5 पराजित भएपछि नेपाल छनौट हुन असफल भएको हो। वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले 7 5 गुमाएर 50 बनाएको थियो। डीएलएस नियममा 7 43 रनको लक्ष्य पाएको चीनले 5 गुमाएर अन्तिम ओभरमा भेटायो। नेपाललाई हराएसँगै चीन एसियन खेलकुदमा छनौट भएको छ। यसअघि फाइनलमा पुगेका थाइल्याण्ड र मलेसिया पनि छनौट भएका थिए। यसैबीच चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजय शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन खेलमा नेपालले चीनलाई 221 रनले हरायो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर दुई बलमा 92 रन बनाउँदा सबै विकेट गुमायो।
0: र 19 संस्करणको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने,
0: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि हासिल गर्ने, निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी,
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, सुर्तीजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीले ज्यान गुमाउँदै,
0: श्रीलंकाले इन्धनको मूल्य झण्डै 6% बढ़ायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने,
1: र 7 महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाको खेल चल्दै, आईपीएल क्रिकेटको उपाधिका लागि आज राति बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयनसँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल,
1: जडलदुराबाट सशस्त्र प्रहरीका दुईजना जवान बेपत्ता, खोजी कार्य जारी,
0: सीमा विवाद कूटनीतिक संवादबाट समाधान गरिने प्रधानमन्त्री शाहको भनाई, नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति प्रति विपक्षीहरूको भने आपत्ति,
1: र एसियन गेम्स पुरुष क्रिकेट छनौटमा नेपालको शानदार जीत, आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा, कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा चुलिँदै गएको छ। दुई हप्ता अघि कर्णाली सरकारको नेतृत्व कांग्रेसले गर्ने सभापति गगन थापाले सुर्खेतमा भएको कार्यक्रममा बताएपछि सरकार परिवर्तन हुने चर्चा चलेको हो। सरकारको नेतृत्व फेरबदलको चर्चा शुरू भएसँगै बजेट कार्यान्वयन र आगामी बजेटका लागि योजना कार्यान्वयनमा भने अलमल भएको छ। आर्थिक वर्ष सकिन डेढ़ महिना बाँकी छ। कर्णाली सरकारले 10 महिनामा 29% मात्रै बजेट कार्यान्वयन गर्न सकेको छ, जुन अहिलेसम्मकै कम खर्च हो। तत्कालीन कांग्रेस एमालेको केन्द्रीय समीकरण अनुसार 2081 साउनदेखि कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता यामलाल कणेल मुख्यमन्त्री बन्नुभएको थियो। दुई दलबीचको त्यस बेला आधा आधा कार्यकाल सत्ता साझेदारी गर्ने सहमति बनेको थियो, जस अनुसार कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही गत चैतमै मुख्यमन्त्री बन्नुपर्थ्यो। तर पार्टीभित्रको नेतृत्व परिवर्तन, प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम लगायत कारण नेतृत्व परिवर्तनमा केही ढिलाइ भएको कांग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले बताउनुभयो। सरकार फेरबदलको चर्चाकै कारण कर्णालीमा आगामी वर्षको बजेट तयारीको काम पनि ढिलो गरी शुरू भएको थियो। प्रदेश सरकारले असार एकमा बजेट ल्याउने भए पनि एक साता अघि मात्रै गत वर्षकै हाराहारीमा 32 अर्बमा मन्त्रालयहरूलाई सिलिङ वितरण गरेको छ। सरकारकै सुस्तताका कारण यो वर्ष राजस्व संकलन पनि लक्ष्य अनुसार भेटाउन मुस्किल देखिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष 96 करोड़ रूपियाँ आमदानी गर्ने लक्ष्य लिएको सरकारले दुई महिना बाँकी रहँदा 96 करोड़ 96 लाख रूपियाँ मात्रै आमदानी गरेको छ। चैतसम्म 48 करोड़ 3 लाख रूपियाँ आमदानी गरेको सरकारले वैशाखमा भने 11 करोड़ 93 हजार रूपियाँ राजस्व संकलन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव चेतन कुमार तिमल सिन्हाले बताउनु भएको छ।
1: कर्णाली सरकारले यो वर्ष बजेट विनियोजन गरेका झण्डै 3000 योजना मध्ये करिब 1600 योजनामा मात्र काम शुरू हुन सकेको छ। यो वर्ष 32 अर्ब 96 करोड़ 66 लाख 55 हजार रूपियाँको बजेट ल्याएको सरकारले वैशाखसम्म 9 अर्ब 63 करोड़ रूपियाँको बजेट मात्रै खर्च गर्न सकेको हो। कार्यालयका अनुसार सरकार ले यो अवधिमा चारोतर्फ 41.37% खर्च गरिसकेको छ भने विकास बजेट पुँजीगत मुस्किलले 21.5% मात्रै खर्च गरेको छ। गत वर्ष वैशाखभित्र 32.65% बजेट खर्च गरेको थियो भने त्यसभन्दा अघि त्यही अवधिमा झण्डै 35% खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ। सबैभन्दा बढ़ी विकास बजेट 10 अर्ब 73 करोड़ रूपियाँ रहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले यो वर्ष 743 योजना मध्ये अझै करिब 100 योजनामा काम शुरू गरेको छैन। मन्त्रालयले अहिलेसम्म 2 अर्ब 46 करोड़ रूपियाँ मात्र खर्च गर्न सकेको छ। मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले पछिल्लो समय इन्धनको मूल्यवृद्धि र निर्माण सामग्रीको अभावले विकास निर्माणमा ठूलो असर परेको बताउनुभयो। कर्णाली सरकारको सुस्ताको असर प्रशासनिक पुनर्संरचना र केही नियुक्तिमा पनि परेको छ। कर्णाली प्रदेश लोक सेवा आयोग गत वर्ष पुष 3 गतेदेखि अध्यक्ष विहीन बनेको छ। सत्तारूढ़ कंग्रेस र एमाले बीच भागभण्डा नमिल्दा झण्डै 1.5 वर्षदेखि आयोगको नेतृत्व विहीन बनेको छ। लामो समयदेखि आयोगको अध्यक्ष पद रिक्त हुँदा नीतिगत समस्या झेल्नु परेको आयोगका सूचना अधिकारी चन्द्रवीर शाहीले बताउनुभयो।
0: जुम्लाको हिमा गाउँपालिका 3 स्थित जोगी बाडामा 6 करोड़ 34 लाख लागतमा पक्की पुल निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुने पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपक बहादुर रावलले बताउनु भएको छ। मन्त्रालयको विनियोजित बजेट कार्यालयले बलपत्र आह्वान गरेको थियो। 6 करोड़ 34 लाखमा पक्की पुल मल्ल कन्स्ट्रक्सन दैलेखसँग निर्माण गर्न सम्झौता भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रावलको भनाइ छ। हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारी साधनदेखि स्थानीयवासीलाई शास्ति हुने गरेको थियो। पक्की पुल निर्माणपछि बड्की, जोगीबाडा, च्यामा र मफला गाउँका स्थानीयलाई प्रत्यक्ष लाभान्वित हुने भएको छ। विकट गाउँ बस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवाज जावत गर्न सुविधा पुग्ने हिमा तीनका वडाध्यक्ष धनवीर रोकाले बताउनुभयो। पुल 40 मिटर लामो रहेको छ। आगामी 2 वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।
1: भाके लगायतका जिल्लामा अत्यधिक गर्मी बढ़ेको छ। त्यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षा खुला रहेका छन्। नेपालगंज चहरको गर्मीमा विद्यालयका बालबालिका टिनको छाना मुनि उकुस मुकुस भई पसिना चुहाउँदै पढ्न बाध्य रहेका छन्। छिनछिनमा बिजुली जाने समस्या, पंखाको अभावका कारण साना बालबालिकाको स्वास्थ्य र पढ़ाई दुवै प्रभावित भएको विद्यालयका शिक्षकहरूले बताएका छन्। अत्यधिक गर्मीको समयमा पटक पटक विद्युत अवरुद्ध हुने समस्याले चिनको छाना मुनिको पढ़ाई सकसपूर्ण बनेको छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई चिनको छाना मुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थी पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज महानगरपालिका 20 राजा स्थित आदर्श माविका शिक्षिका हीरा गौतमले बताउनुभयो। डुगा गाउँपालिका 4 स्थित माध्यमिक विद्यालय शाहपूर्वका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज 10 स्थित शारदा दर्व विद्यालयका शिक्षिका अल्ला बर्णवालले अनुभव गर्मी बढ़ेको बताउनु भएको छ। विद्यालयमा प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्न नसकी घर पठाउने गरेको पनि उहाँको भनाइ छ। टिनका छानामा एउटा कक्षाको आवाज अर्को कोठासम्म सुन्ने गरिन्छ। वर्षायाममा पानी पर्दा टिनका पातले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने गरेको शिक्षकहरूको भनाइ छ। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेर पढ़ाउने गरेका छन्। तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको सारधारभूत विद्यालयका शिक्षक धर्मराज जोशीले बताउनुभयो। नेपालगंज महानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख गोकु गोर्खा बहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरेको र त्यहाँ नयाँ भवनहरू टिनका नबनेको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
6: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
7: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
6: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
5: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
7: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चित्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
6: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
5: डिभिजन वन कार्यालय बर्दिया सम्पर्क फोन नम्बर 0484201156।
8: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
9: बरावत सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
10: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
11: सूचना यही जेठ 23 गते चौथो शनिबारको दिन
10: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
12: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड विरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
13: रेडियो भेरी एफएम।
0: तपाईँहरूले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयनसँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल, जुम्लाको हिमा गाउँपालिकाको जोगीबाडामा 6,34,00,000 लागतमा पक्की पुल निर्माण हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। डोलन जिल्लाको परशुराम नगरपालिका 5 सशस्त्र प्रहरी कार्यको जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्य डोलनजुरामा बेपत्ता हुनेमा परी गाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र 56 तीर्थ बहादुर थापा मगर रहनु भएको छ। प्रहरी नापी परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवैजना मामा भान्जानाका पर्ने बताएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू गरिएको बताउनु भएको छ।
0: आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस नेपाल सहित विश्वका विभिन्न देशमा सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको छ। त्यस्तै विश्वभर 1,30,00,000,000 मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन्। विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाउनु गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 तारीकमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यवसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन WHO ले गरिरहेका प्रयास तथा स्वास्थ्य जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा WHO ले सरकारलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। संगठनका अनुसार विश्वभर किशोर उमेर समूहका विद्युतीय चुरोट र निकोटिन पाउचको प्रयोग निरन्तर बढ़िरहेको छ। WHO ले स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन प्रवर्धन तथा प्रयोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेदमुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
1: नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकार नागरिकको आवाज दबाउनमा केन्द्रित रहेको बताउनु भएको छ। विजयनगरमा आयोजना गरेको कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण अन्तर्गत आज आयोजित आवाज विहीनहरूका आवाज सत्रमा बोल्दै शर्माले भिडियो मीडियामाथि वर्तमान सरकारले अंकुश लगाउने प्रयास जारी राखेको बताउनुभयो, जसको उदाहरण सरकारले सरकारी विज्ञापन निजी संचार माध्यमलाई नदिने गरी गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रताका विरूद्ध रहेको शर्माले बताउनुभयो। सरकारका पछिल्ला गतिविधिको महासंघले विरोध गरिरहेको बताउँदै शर्माले नागरिकका आवाज दबाउने यात्राले लोकतन्त्र सुदृढ हुन नसक्ने दावी गर्नुभयो। नागरिकको आवाज दबाउने कदम महासंघका लागि कुनै पनि हालतमा मान्य नहुने पनि उहाँले बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
3: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
14: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याम बनाउने रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषारी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492।

0: अब त भनेको मान्नुहोस् न,
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
0: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छौ। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
0: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
1: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
0: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
1: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99।

0: तर उहाँको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मेचेका छौं भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने विषय भएको माग गर्नुभयो। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताका लागि एउटा कोष खड़ा गरिएको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाट समेत पैसा उठाइएको बताउनु भएको छ।
1: देशभर दर्ता भएका गाड़ीको संख्या 62 लाखमाथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म कुल गाड़ीको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्र 2,81,921 नयाँ दर्ता भएका थिए। दर्ता भएका गाड़ी मध्ये 50 लाखभन्दा धेरै मोटरसाइकल रहेका छन्। यसै गरी फागुन मसान्तसम्म 41,14,181 सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड जारी भएको छ। त्यसमध्ये चालू आर्थिक वर्षको 8 महिनासम्म 43,750 थान सवारी चालक अनुमति पत्र जारी भएको थियो। चालू आर्थिक वर्षको पहिलो 8 महिनामा 43,750 थान सवारी चालक अनुमति पत्र जारी भएको थियो। चालू आर्थिक वर्षको पहिलो 8 महिनामा 87,014 थान एम्बोस नम्बर प्लेट उत्पादन भएका छन्। तीमध्ये 5,186 थान जडान भएका छन्।
0: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। एसियन गेम्स पुरूष क्रिकेट छनौटमा नेपालले शानदार जित निकालेको छ। सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई आज 221 रनको फराकिलो अन्तरले हराएको हो। नेपालले दिएको 314 रनको विशाल लक्ष्य पछ्याएको चीन 4 बल अगावै 92 रनमा समेटियो। चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले 3 विकेट लिनुभयो। त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको नेपालका लागि कुशल भुर्तेलले 43 ओभरमा 129 रनको विस्फोटक इनिङ्स खेल्नु भएको थियो।
1: इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। खेल नेपाली समय अनुसार बेलुका 7:15 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्स हराउँदै फाइनल पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी साबिक विजेता टोली हो भने गुजरातले सन्तर 22 मा उपाधि जितेको थियो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी रहेका थिए।
0: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयन सँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल।
0: डडेलधुराबाट सशस्त्र प्रहरीका 2 जवान बेपत्ता, खोजी कार्य जारी।
1: सीमा विवाद कूटनैतिक संवादबाट समाधान गरिने प्रधानमन्त्री शाहको भनाई, नेपालले पनि भारतको भूमि मेचेको भन्ने अभिव्यक्ति प्रति विपक्षीहरूको आपत्ति।
0: र एसियन गेम्स पुरूष क्रिकेट छनौटमा नेपालको शानदार जित, आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै। अवस्था तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्श

0: लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया, रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छैन।

0: सेतो भाइ अनि त बुझ्नु खुब नाच्छु भनेर त जाउ न त नाच।
1: अब नाच्छु त भने भन्नु आफूलाई भजन कीर्तन गर्न आउँदैन
0: यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है सक सक सक सक सक भइरहेछ यसो देखाइदिउँ कि क्या हो
2: जाउ न त
0: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ला केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसईडीएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिना पछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, परिगाउँ बजार, बर्दिया।
3: खुशीको खबर,
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूवात भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
0: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
0: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
4: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
0: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
3: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
4: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
6: होइन अञ्जना, पैसा छन् सन्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
7: तयारी त तयारी नै हो, यसपालिको दसैँमा TVS कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
6: अनि TVS कम्पनी चाहिँ किन नि?
7: TVS कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने।

0: पूजा ससुरो जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
1: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
0: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पूर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
1: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भैरव बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भैरव बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।